त्यसै बेला राजकुमारीले निन्द्राबाट एक्कासी बिउजेर छटपटाउँदै मेरा प्यारा कता गयो भनी बिहोल भएको देख्दा सखी चित्रलेखाले भन्न लागिन् हेमैया बालक कालमै हजुरलाई नारायण हरि।

0: यथार्थ हाल जान्न खोजेको देखेर राजकुमारीले भन्न लागिन्, हे सखी
1: हजुर,
0: अहिले भर्खर सपनीमा अत्यन्त सुन्दर कोमल नयन पिताम्बरधारी महाबाहु नव युवक आएर आफ्नो बाहु पासमा राख्दै अधरा मृतपान गराई नजाने कहाँ अलाप हुनुभयो। त्यसै कारणले नारायण
1: हरि हरि यो

0: राजकुमारीको भित्री मनको वेदना थाहा पाएपछि सखी चित्रलेखाले भन्न लागिन् हेमैया यदि हजुरले चिन्न सक्नुहुन्छ भने त्रिलोक चौध भुवनकै मानव जातिको चित्र देखाउँछु चित्र हेरी आफ्नो दिलको प्यारालाई पहिचान गर्नुहोस् सखीको कुरो सुनि हँसिलो मुख पारेर चित्र देखेँ भने पक्कै चिन्नेछु भनेपछि चित्रलेखाले त्रिलोक चौध भुवनको देव देवता यक्ष गन्धर्व किन्नर दैत्य सहितको मानवहरूको समेत चित्र देखाउँदै भन्न लागिन् हे प्यारी सखी तिम्रो चित्त चोर्ने यिनैहरू मध्ये छ भने नारायण कुन हो लौभाना हे हो कुन
1: ओहो दाई कता जाँदै हुनुहुन्छ
2: हिजो आज के भयो बहिनी कहिले पखाला लाग्छ दिशा गर्दा रगत आउँछ मलद्वारमा घाउ दिशा गर्दा दुख्ने चिलाउने रगत देखा पर्ने समस्या भएको छ त्यही चेक गर्न जाँदैछु बरु कतातिर राम्रो होला
1: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि
3: हजुर यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ यी समस्याहरूलाई नलुकाई रोगबाट छुटकारा दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग मृगौलाको पत्थरी महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग मधुमेह सुगर रोग आन्द्रा तथा पेट सम्बन्धी रोग छाला सम्बन्धी रोग पुरुषमा हुने यौन क्षमतामा कमी कलेजो सम्बन्धी रोग अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ
4: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म साँझ 4 बजेदेखि 7 बजेसम्म शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
3: म पार्वती आयुर्वेद क्लिनिक जिल्ला प्रशासन कार्यालय अगाडि नेपालगञ्ज सम्पर्क नम्बर 98480 27590 र 081-534-328
5: कुष्ठ रोग अभिशाप न होए इके उपचारो भी संभव है वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है
6: शरीर में यहाँ न खजवाए छुए से जान न मिले लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़तीन स्वास्थ्य संस्था में यहाँ जाए के जाँच करावा जाए सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है
5: समय में यहाँ उपचार यानी दवाई किए से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ शारीरिक अपांगता होए से भी बच सका जात है
6: जानकारी रहक चाहिए कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो साइनिंग अस्पताल INF नेपाल बाके द्वारा जनहित में जारी संदेश
7: अया कान दुखेर हैरान भइराछु के गर्ने कहाँ जाने होला
8: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
9: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
8: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081-530-244 98-580-81-244
10: नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ पश्चिम नेपालमा पहिलो र लोकप्रिय MCS ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्यान्क्रियासका उपचार तथा अपरेसन पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास
11: थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्ने तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780
12: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
13: खै खै हेरौँ त, अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
12: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि, नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
13: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
12: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छानामुनि पाइँदो रहेछ नि।
13: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
12: हुने रहेछ नि, किन नहुनु, आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
13: लौ त्यसो भए आजै जानु पर्यो।
12: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र, फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
14: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 98-86-073-70 र 98-95-067-82।
15: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
16: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
15: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
16: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
15: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
16: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-39-11-786 र 98-224-92-377।
17: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
18: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
19: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
18: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
19: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
20: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
18: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
19: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
20: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
0: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
21: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
21: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
22: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10-12 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
23: यो कृष्ण सार एफएम
24: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
25: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ।
26: Extreme energy drink. Taste the difference. Feel the energy.
23: यो कृष्ण सार एफएम
24: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
27: यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
28: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
27: आज 2083 साल असार 32 गते बिहिबार, जुलाई 16 तारिक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको द्वितीया तिथि।
28: दाङको लमईबाट सञ्चालित रेडियो हाइवे 16 वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
27: नेपाल र भारत बीच विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याउने सहमति। यात्रुवाहक ठूला सवारी साधन खरिदमा 80% ऋण पाइने। रासायनिक मल खरिदमा सरकारको तदारुकता।
28: प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित। विपक्षी 4 दलद्वारा जरूरी सार्वजनिक महत्वको प्रस्ताव। सम्पत्ति छानबिनका सबै रोक्न सर्वोच्चको आदेश, आज पूर्ण पाठ सार्वजनिक हुने।
27: गोलभेडाको मूल्यमा बिचौलियाको रजगज। दाङका किसान झोलमल उत्पादनमा आकर्षित। स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर।
28: कङ्गोमा युवला संक्रमण 4 गुणाले बढेको विश्व स्वास्थ्य संगठनको दावी। बेलायतमा किशोर किशोरीका लागि सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने तयारी। लेबनानमा युद्धका कारण ठूलो वन क्षेत्रमा प्रभाव।
27: र अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश। इङ्ल्यान्डमाथि 2-1 पराजित। टी20 विश्वकपको ढाँचामा परिवर्तन। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसिसी एसिया कपमा छ।

0: साझा खबरको सबैभन्दा सुरुमा विद्युत आयात निर्यातमा नेपाल र भारतबीच भएको सहमतिको प्रसङ्ग।
1: नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याउने सहमति भएको छ। नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पङ्कज अग्रवालको सह अध्यक्षतामा पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको 13 बैठकमा यस्तो सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपाल र भारतले ढल्केबर मुजफ्फर तथा निर्माणाधीन ढल्केबर सीतामढी 400 केबी प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1400 मेगावाट र निर्यात क्षमतामा 1650 मेगावाट पुर्याउने सहमति पनि गरिएको छ। निर्माणाधीन नयाँ बुटोहोल गोरखपुर अन्तर्देशीय प्रसारण लाइनबाट प्रारम्भिक चरणमा 130 मेगावाटसम्म विद्युत आयात र 200 मेगावाटसम्म निर्यात गर्न सकिने सहमति पनि भएको छ। नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन विस्तार गर्दै विद्युत आयात निर्यात क्षमतामा उल्लेखनीय रूपमा बढाउने समेत सहमति गरेका छन्। बैठकले ढल्केबर मुजफ्फर प्रसारण लाइनबाट हुने संयुक्त विद्युत प्रसारणको क्षमता वृद्धि, अन्तर्देशीय प्रसारण लाइन समूहहरूको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत तथा निर्माण प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको हो। बैठकले चमेलिया नेपाल जौल जीवी भारत 220 केभी डबल सर्किट अन्तर्देशीय प्रसारण लाइनको डिपिआर स्वीकृत गरेको छ। उक्त आयोजना सन् 2028 डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य समेत राखिएको छ।
0: प्रतिनिधि सभाको बैठक 2 साताका लागि स्थगित भएको छ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक आगामी साउन 14 गते बस्ने जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकको अन्तिममा सभामुख अर्यालले संक्षिप्त सम्बोधन गर्दै संसद र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी सहभागितामूलक र विश्वासयोग्य बन्ने आफूलाई विश्वास रहेको उल्लेख गर्दै यो बीचको समयमा जनतामा जान सांसदहरूलाई अनुरोध पनि गर्नुभयो।
2: आफ्ना मतदाता एवं नागरिक समक्ष पुग्न माननीय सदस्यहरूलाई समय आवश्यक भएको महसुस गरेको छु। संसद र जनता बीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी सहभागितामूलक र विश्वासयोग्य बन्छ। माननीय सदस्यहरू मार्फत संकलित जनताका विषयहरू पुनः सदनमा प्रवेश गर्नेछन्, संसदको आवाज बन्नेछन् र सरकारको जवाफदेहिताको विषय बन्नेछ। जनताबाट संसदसम्म समस्या र संसदबाट सरकारसम्म समाधानको माग पुगेर जनताका आवाजको समाधान हुनु नै प्रतिनिधिमूलक लोकतन्त्रको शक्ति हो भन्ने महसुस गरेको छु।
0: सभामुख अर्यालले संसदका आगामी बैठकहरूमा कानून निर्माणको कामले तीव्रता पाउने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्ष घोषणा गरेको उल्लेख गर्दै उहाँले प्रचलित कानूनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ निर्माणको यस अभियानमा संसदको महत्त्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो। कानून निर्माणसँगै आफ्नो संसदीय भूमिका निर्वाह गर्नका लागि पनि सांसदहरू मतदाता कहाँ पुग्नुपर्ने आवश्यकता महसुस भएको उहाँको भनाइ छ। हिजोको प्रतिनिधि सभा बैठकमा 3 आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सर्वसम्मतिले अनुमोदन गरेको छ। युवा श्रम तथा रोजगार र मन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मतबाट स्वीकृत गरेको हो। सरकारले भने 166 विधेयक संघीय संसदमा ल्याउने तयारी गरेको जानकारी गराएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले हिजो सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दहाललाई भेटेर सरकारले संसदमा साउन 14 गते बस्ने यसलाई फेरि सुन्नुहोला सरकारले संसदमा नयाँ विधेयक ल्याउनका लागि तयारी गरेको बारेमा जानकारी गराउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले सिआइएनसँग बताउनुभयो।
3: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष सुरुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त। अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ, यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रदेश सभाको सामान्य सभामुख र राष्ट्रिय सभाको सामान्य अध्यक्षज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
0: यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सहित प्रतिपक्षी दल एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव हिजो दर्ता गरिएको हो।
1: यात्रुवाहक ठूला विद्युतीय सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाले सवारी साधनको मूल्यको 80% ऋण दिन पाउने भएका छन्। मौद्रिक नीतिमा उल्लेख उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले हिजो निर्देशन दिएको छ, जसअनुसार कर्जा प्रवाह गर्दा तथा जेएनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा मूल्य ऋण मूल्य अनुपात 80% कायम गर्न सकिने छ। हाल मूल्यको 60% मात्रै ऋण पाइने व्यवस्था छ। सार्वजनिक यातायातको रूपमा प्रयोग हुने यात्रुवाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेएनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात 80% कायम गर्न सकिनेछ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
0: बजारमा गोलभेडा प्रति किलो 50-60 रुपियाँमा बिक्री भइरहेको बेला आफूहरूले किलोको 8 रुपियाँ मात्र पाएको भन्दै किसानहरूले हिजो माइतीघर मण्डलामा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। काठमाडौँ आसपास टनेल खेती मार्फत गोलभेडा उत्पादन गर्दै आएका किसानहरूले युवा किसान सञ्जालको नेतृत्वमा माइतीघरमा प्रदर्शन गर्दै बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसँग छलफल गर्दै मूल्य अन्तरको अध्ययन गरी समाधान खोज्ने प्रतिबद्धता जनाएपछि उनीहरूले 3 दिनका लागि प्रदर्शन स्थगित गरेको युवा किसान सञ्जालका अध्यक्ष श्रीराम घिमिरेले बताउनुभयो। किसानबाट 25 किलो अट्ने एउटा क्रेट गोलभेडा 180-200 रुपियाँमा थोक व्यापारीले किनिरहेका छन्। यस अनुसार किसानले प्रति किलो करिब 8 रुपियाँ मात्र मूल्य पाइरहेका छन्, तर यही गोलभेडा उपभोक्ताले बजारमा न्यूनतम 45-60 रुपियाँसम्ममा किन्नुपर्ने बाध्यता छ। काठमाडौँ उपत्यकामा दिनहुँ करिब 86 टन गोलभेडा खपत हुने भए पनि यति बेला उपत्यका र आसपासका जिल्लाबाट आउने उत्पादनले त्यो माग धान्न सकेको छैन।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा गैर सरकारी निकायसँगको समन्वयमा स्थानीय तहमा शिक्षा र स्वास्थ्यमा सुधार,
4: भौगोलिक कठिनताको कारणले पाइन्छ थोरै नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ, सडकको क्षेत्रमा सिँचाइको क्षेत्रमा त्यस्तै भएको छ भने हाम्रो ठुलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
0: दाङका किसान झोलमल उत्पादनमा आकर्षित, स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 9705118470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
4: रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार, किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
5: शान्तिनगर गाउँपालिका 5 कै चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोल मल प्रयोग गर्न थाल्नु भएको छ।
6: खानको लागि अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौँ र स्वस्थ खान पनि पाउँछौँ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौँ, माटोलाई पनि स्वस्थ बनाउन सक्छौँ भन्ने आशाले यो झोलमल 750 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेछ।
5: चिजमानी जस्तै अहिले शान्तिनगर र दङ्गेश्वरण गाउँपालिकाका धेरै किसानले घरमै झोल मल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढेको शान्तिनगर छकी किसान मिना केसी बताउनुहुन्छ।
7: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर, चिपचिपे पहेँलो पासो प्रयोग गरिरहेका छौँ। औँसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेका छौँ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर भार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठे मलहरू प्रयोग गरिरहेका छौँ।
5: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल, गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दङ्गेश्वरण गाउँपालिका 4 का किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
8: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गराएछौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छौँ।
9: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ, त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ।
5: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दङ्गेश्वरण र

0: प्राथमिकता दिएको दङ्गिश्रण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
1: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
0: गाई वस्तुको गोबर, गहुँ, तितेपाती, निम, असुरो, बोकाइनो, वनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढाउनुका साथै बालीमा रोग किराबाट बचाउन मद्दत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, CIN रेडियो, मध्य पश्चिम, दाङ।
2: यसैबीच नेपालमा रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा पुग्ने क्रममा रहेकाले धैर्य गर्न किसानलाई अनुरोध गरिएको छ। हाल 30,000 मेट्रिक टन DAP मल भारतको विशाखापट्टनम बन्दरगाहमा र 27,000 मेट्रिक टन DAP मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारी दिएको छ। दुवै पोर्टमा हाल प्याकिङ भइरहेको र विशाखापट्टनम पोर्टबाट मल रेलमा लोड भई हिजो हिँडेको र कोलकाताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको जनाइएको छ। सरकारी स्तरमा सम्झौता अन्तर्गत खरिद गरिएको अर्को डीएपी मल साउन 3 गते अर्थात 19 जुलाईमा कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका छ। 30,000 मेट्रिक टन युरिया मल बोकेका जहाजहरू साउन 1 गते अर्थात 17 जुलाईमा कोलकाता बन्दरगाहमा आइपुग्ने मन्त्रालयले बताएको छ। हाल मल वितरक दुवै कम्पनीसँग मौजदातमा रहेका मलहरू वितरण व्यवस्थापन कार्यविधि बमोजिम बिक्री वितरण भइरहेको र कोलकाता बन्दरगाहमा आइपुगेका र आउने क्रममा रहेका मल आवश्यक भन्सार तथा ढुवानी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा नेपाल भित्र्याइने पनि मन्त्रालयले जनाएको छ।
3: नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षतिको जोखिम व्यवस्थापनका लागि तयार गरेको वन्यजन्तु जोखिम केन्द्रित बीमा लेख साउन 1 गतेदेखि लागू हुने भएको छ। प्राधिकरणका अनुसार प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न निकायको आग्रहपछि यो बीमा लेख तयार गरिएको हो। बीमा लेख निर्माणका क्रममा सरकारी निकाय, वन्यजन्तु विज्ञ, मध्यवर्ती क्षेत्रका उपभोक्ता सहित तथा प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गरी सुझाव समेत संकलन गरेको जनाइएको छ। नयाँ व्यवस्था अनुसार इजाजत प्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले यो बीमा लेख जारी गर्न सक्नेछन्।
2: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरुपधोज निरौलाको इजलासले सम्पत्ति छानबिन आयोगको काम कारवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्चमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले CIN बताउनुभयो र उहाँका अनुसार आदेशको पूर्ण पाठ आज सार्वजनिक हुने सम्भावना रहेको छ। सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न पनि हिजो अर्को अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति जाँचबुझ छानबिन आयोगको क्षेत्राधिकार लगायतका विषयसँग जोडिएका जटिल कानूनी प्रश्नहरू निरूपणका लागि सर्वोच्चले एमिकस क्युरी पनि मागेको छ। अधिवक्ता डाक्टर प्रेम राज सिलवालले सम्पत्ति आयोग समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा गम्भीर संवैधानिक र कानूनी प्रश्न उठेको भन्दै अदालतले विज्ञहरूको राय मागेको थियो। सर्वोच्चको माग अनुसार नेपाल बार एसोसिएसनले हिजो दुई वरिष्ठ अधिवक्ताहरूलाई एमिकस क्युरीका रूपमा पठाउने निर्णय गरेको छ। बारले पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई मनोनयन गरेको हो।
3: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला संक्रमितको संख्या 2,000 नागेको छ। विश्व स्वास्थ्य संगठनले प्रकोपको वास्तविक मात्रा रिपोर्ट गरिएको भन्दा 2-4 गुणा बढी हुन सक्ने चेतावनी समेत दिएको हो। देशका स्वास्थ्य कर्मीहरूले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् 2011मा 754 जनाको मृत्यु भएको थियो भने कुल संक्रमितको पनि पुष्टि भएको थियो। पत्ता नलागेको संक्रमण, सामुदायिक मृत्यु र द्रुत भौगोलिक विस्तारले प्रतिक्रियालाई महामारीको उच्च खतराको रूपमा लिँदै आएको WHOले जारी गरेको तथ्याङ्क मौल्य गरिएको छ। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि मध्यरातदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता

0: सामाजिक सञ्जाल एपहरू 16 र 17 वर्षका प्रयोगकर्ताका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म पूर्व निर्धारित रूपमा बन्द गरिनेछन्। सरकारका अनुसार ती उपायहरूले किशोर किशोरीहरूको निन्द्रा सुधार, पढाइमा ध्यान केन्द्रित गर्न र परिवारसँग बिताउने समय बढाउन सक्ने सहयोग पुग्ने पनि विश्वास व्यक्त गरिएको छ। ल लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति 51 करोड 20 लाख अमेरिकी डलरभन्दा बढी पुगेको छ। त्यहाँको वातावरण मन्त्रालयले सन् 2023 यता त्यसको दक्षिण क्षेत्रमा डढेलोका कारण 7,000 हेक्टरभन्दा बढी वन तथा जङ्गल र क्षेत्र नष्ट भएको छ। लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार इजरायली आक्रमणलाई वातावरणीय अपराधको संज्ञा दिँदै वातावरणीय क्षति समग्र युद्धजन्य प्रत्यक्ष क्षतिको एक हिस्सा रहेको समेत उल्लेख गरिएको छ।
1: साझा खबरमा अब खेल खबर। साबेक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। इङ्ल्याण्डमाथि 2-1 पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो। मध्यराति एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले 1 गोलले पछि परेको स्थिति उल्ट्याउँदै अन्तिम समयमा 2 गोल गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल फर गर्नुभएको थियो। इङ्ल्याण्डका लागि एन्थोनी गोर्डनले गोल गर्नु भयो। 3 पटकको विश्व विजेता अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाले अब उपाधिका लागि स्पेनसँग खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् 2028 अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने T20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आइसिसीद्वारा हिजो सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 T20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। अब पछिल्लो T20 विश्वकप खेलेका तर विश्वस्तरीय छनौट प्रतियोगिताका लागि स्वत योग्य हुन नसकेका 8 टोलीलाई पनि सिधै ग्लोबल क्वालिफायरमा सहभागी हुने अवसर दिइनेछ। नेपालसहित क्यानाडा, इटली, नामिबिया, नेदरल्यान्ड्स, ओमान, युएई र अमेरिका ती टोलीमा रहेका छन्। र नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसिसी एसिया कपमा छनौट भएको छ। मलेसियामा हिजो सम्पन्न एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो।
0: भौतिक संरचना निर्माण भन्दा स्वास्थ्य र शिक्षामा स्थानीय सरकारको जोड, नागरिकलाई सुविधा, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
0: नगरपालिकाका मेयर डम्बर बहादुर राउतसँग कुराकानी गरेका छौँ।
5: संचारको क्षेत्रमा पनि हाम्रा 2-3 वडाहरूमै संचारको पहुँच थिएन। 10-11 लगायतको वडाहरूमा त्यसको लागि हामीले 10 नम्बर वडाको ध्यारगाउँमा ठुलो टावर राख्यौँ। पालिकामा पनि नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो। पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौँ। सडक पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले बाँकी छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सडकको क्षेत्रमा, सिँचाइको क्षेत्रमा त्यस्तै भएको छ भने हाम्रो ठुलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
6: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नगर नगरपालिका?
5: अरू पालिकामा त के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन, तर नलगाड नगरपालिकामा हाम्रो विगतमा यो 5 गाविस साबिक 5 गाविस मिलेर नगरपालिका बनेको, त्यसमा 5 मात्रै स्वास्थ्य चौकीहरू थिए। अहिले के छ भने हाम्रो त्यो 5 डाँडा गाउँ, लाहाङ, भजनपोट, राजधारा, भगवती पाँचवटा गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वटा वार्ड छ। हामीले 13 वटा वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापना गरी सफल भएको छौँ। भौगोलिक रूपमा कठिनाई भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 वटा जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरू गरेर 20 वटा
6: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पाएको छ।
5: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्लामा मात्र नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रभाव गर्न गइरहेको छौँ। 3 जना डाक्टरबाट सेवा प्रभाव भइरहेछ। त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुने भयो भने सोझै परदेश भेरी अस्पताल नेपाल कर्णाली परदेश अस्पताल सुर्खेत पुग्ने पर्ने अवस्था खालको छ।
6: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन, तर नलगाँड नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 वटा बर्थिङ सेन्टर अहिले नलगाँड नगरपालिकाभित्र चलिरहेका छ।
5: 6 वटा बर्थिङ सेन्टर नयाँ बनेका छन् भने दुई ठाउँमा ती इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गराएकाले
6: अल्ट्रासाउन्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो।
5: हामीले एउटा अस्पतालमै यहाँ हाम्रो नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी युगल लगायतको हामी त्यो गर्ने सम्मको छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ।
1: जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: नेपाल र भारत बीच विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याउने सहमति। यात्रुवाहक ठूला सवारी साधन खरिदमा 80% ऋण पाइने। रासायनिक मल खरिदमा सरकारको तादुर।
1: प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित। विपक्षी 4 दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता। सम्पत्ति छानबिनका सबै काम रोक्न सर्वोच्चको आदेश। आज पूर्ण पाठ सार्वजनिक हुने।
0: गोलभेडाको मूल्यमा बिचौलियाको रजगत। दाङका किसान झोलमल उत्पादनमा आकर्षित। स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर।
1: कङ्गोमा इबोला संक्रमण 4 गुणाले बढेको विश्व स्वास्थ्य संगठनको दावी। बेलायतमा किशोर किशोरीका लागि सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने तयारी। लेबनानमा युद्धका कारण ठूलो वन क्षेत्रमा प्रभाव।
0: र अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश। इङ्ल्यान्डमाथि 2-1 इङ्ल्यान्ड 2-1 पराजित। T20 विश्वकपको ढाँचामा परिवर्तन। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसिसी एसिया कपमा छनौट।
1: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छबास शीर्षकको कार्टुनमा आज व्यङ्ग्य गर्न खोजिएको छ। विशेष त संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले बोलिरहेका छन्, तर सत्तापक्षका सांसदहरूले सत्ताको भन्दा पनि प्रतिपक्षी दलको विरोध र सरकार र आफ्नो पार्टीको बचाउमा लागेको भनेर विभिन्न टिका टिप्पणीहरू पनि भइराखेका छन्। अगाडिपट्टि 3 लाइन छ, 3 लाइनमा सांसदहरू बसिराखेका छन् र अगाडि पोडियममा एकजना सांसद पुगेका छन् र नजिकै एउटा फाइल बोकेर गएका व्यक्ति पनि छन् त्यहाँ नजिकै। उनले सांसदतर्फ केही सुझाव दिएको सल्लाह दिएको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, यतापट्टिकालाई तर्साउने, उतापट्टिकालाई धम्काउने, त्यतापट्टिकालाई घुर्क्याउने अनि अगाडिपट्टिकालाई केही नै नभन्ने, चुपचाप बसिरहने।
0: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व बिदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
9: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्य र राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू।
1: प्रदेश सरकारमा काङ्ग्रेस एमाले सत्ता सहकार्य सङ्कटमा, कर्णालीदेखि सुदूरपश्चिम प्रदेशसम्म हलचल, लुम्बिनीमा कम्पन।
0: बाँकीको डुडवारा जानकीको सार्वजनिक सुनवाई 5 बुँदे साझा प्रतिबद्धता, बैजनाथ गाउँपालिकाद्वारा 87.71 करोड़ संशोधित बजेट सर्वसम्मत पारित।
1: जाजरकोटको छेडागाड नगरपालिकाद्वारा 9 वर्षपछि आफ्नै भवनबाट सेवा सञ्चालन, बाँकेमा अधुरो हुलाकी सडक बन्ने निश्चित, खुलियो 3.5 अर्ब बढीको ठेक्का।
0: र बाँकेमा स्थानीय तहमा 3.5 अर्ब बढी बेरुजु घटाउनेतिर छैन ध्यान, दाङमा चैते धान भित्र्याउँदै किसान, उत्पादन बढ्ने अपेक्षा।
2: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल अषाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 9822589983।
3: यो कृष्णसार एफएम
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असार 32 गते बिहिबारका दिन आज नेपालगञ्जको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस र अधिकतम तापक्रम 33 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। आज देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज कोशी र बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
1: नेपाली काङ्ग्रेस र नेकपा एमाले बीचको प्रदेश स्तरीय सहकार्य एकाएक सङ्कटमा परेको छ। कर्णालीमा काङ्ग्रेसका 4 मन्त्रीले सरकारबाट सामूहिक राजीनामा दिएका छन् भने त्यसको केही बेरमै सुदूरपश्चिममा एमाले काङ्ग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एकै दिन 2 प्रदेशमा देखिएको यो घटनाक्रमले प्रदेश राजनीतिमा नयाँ समीकरणको बहस सुरु गरेको छ। यसको असर लुम्बिनीलाई कत्तिको पर्छ? जिज्ञासामा लुम्बिनी प्रदेशका सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले भन्नुभयो, पक्कै पर्छ, सामनाका लागि तयार भएर बसेका छौँ। कर्णाली र सुदूरपश्चिमका बाछिटा सबै प्रदेशमा पर्न सक्ने सम्भावना औल्याउँदै मन्त्री खत्रीले नयाँ समीकरणको बलियो आधार तयार हुने दावी समेत गर्नुभएको छ। कर्णाली प्रदेश सरकारमा सहभागी काङ्ग्रेसका आर्थिक मामिला तथा योजना मन्त्री राजविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा राजीनामा दिनुभएको छ। काङ्ग्रेस संसदीय दलका नेता जीवन बहादुर साईका अनुसार दुई दलबीच भएको आलोपालोको नेतृत्वको पूर्व सहमति अनुसार मन्त्रीहरूले पद त्यागे का हुन्। उनले राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै नयाँ सत्ता समीकरण बन्न सक्ने सङ्केत गर्नुभयो। यद्यपि काङ्ग्रेसले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता लिएको छैन। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा सरकारका प्रवक्ता विनोद शाहले पूर्व प्रतिबद्धता अनुसार फेरि पनि काङ्ग्रेससँग सहकार्य गरेर सरकार गठन हुने बताउनुभयो। उहाँले भन्नुभयो, अहिलेको पहिलेको प्राथमिकता पनि यही हो, काङ्ग्रेससँग छलफल गरेर अघि बढ्नेछौँ। कर्णालीको घटनाक्रमसँगै सुदूरपश्चिममा पनि सत्ता समीकरण बदलिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई पदमुक्त गरेपछि एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो, दैनिक नेपालगञ्जले खबर लेखेको छ।
0: बाँकेको डुवा गाउँपालिकाको सार्वजनिक सुनवाई सकिएको छ। डुवा गाउँपालिकाको आयोजना तथा बासको सहजीकरणमा गाउँपालिकाको सभाहालमा सम्पन्न सार्वजनिक सुनवाईमा 5 बुँदे साझा प्रतिबद्धता गरिएको छ। जाहेर गरिएका साझा सार्वजनिक प्रतिबद्धताहरूमा पालिकाको 5 नम्बर वडामा रहेको बाटो आगामी आर्थिक वर्षमा निर्माण गर्ने, आवागमनका लागि बाटो सहज बनाउने, ग्राभेल खसाउने, डुडुवा 6 हिर्मिनियाको मुन्सी पूर्वको सडक आगामी आर्थिक वर्षमा ग्राभेल गर्ने, पालिकासँग सम्बन्धित सार्वजनिक सूचना प्रक्रियागत रूपमा माग भएमा आम नागरिकलाई उपलब्ध गराउने, गाउँपालिकाको सेवा सुविधा र विकास निर्माणको गुणस्तरीयता थप अभिवृद्धि गर्ने, जेन्जी आन्दोलनमा भएका आगजनीको विषयमा छानबिन गर्ने लगायत रहेका छन्। 3 घन्टासम्म चलेको खुल्ला छलफलमा उठेका प्रश्नहरूको जवाब कार्यक्रमका प्रमुख सरोकार व्यक्ति पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायतले दिनुभएको थियो। यसैबीच बाँकेको जानकी गाउँपालिकाको पनि हिजो सार्वजनिक सुनवाई सम्पन्न भएको छ।
1: बाँकेका स्थानीय तहमा 3.5 अर्बभन्दा बढीको बेरुजु बाँकी रहेको छ। महालेखा परीक्षकको प्रतिवेदनका अनुसार बाँकेका 8 स्थानीय तहमा बेरुजुको चाङ लागिरहेको हो, तर स्थानीय तहले बेरुजु फर्छुट गर्नतिर ध्यान दिइरहेका छैनन्। आर्थिक वर्ष 2081-82 लेखा परीक्षणको प्रतिवेदनबाट बाँकेका 8 स्थानीय तहमा 3,54,29,33,000 भन्दा बढी बेरुजु रहेको पाइएको छ। प्रचलित कानुन वा नियम बमोजिम राख्नुपर्ने हिसाब किताब नराखिएको, रित नपुर्याई खर्च गरिएको वा तोकिएको प्रक्रिया पुरा नगरी आर्थिक कारोबार गरिएको रकमलाई महालेखा परीक्षकको क्रममा बेरुजुमा दर्ज गरिने गरिन्छ। यति ठुलो रकम बेरुजु रहनुले बाँकेका स्थानीय तहहरूले वित्तीय अनुशासन उल्लङ्घन गर्ने र त्यसलाई सच्याउने काम नगर्ने गरेको पुष्टि हुन्छ। गत आर्थिक वर्ष 2081-82 बाँकेका 3 स्थानीय तहले सम्परीक्षण गरी फर्छ्युट गरेको बेरुजु शून्य रहेको छ, अर्थात् ती स्थानीय तहले कुनै पनि बेरुजु सम्परीक्षण गराउन सकेनन्। यसरी बेरुजु सम्परीक्षण नगर्ने स्थानीय तहहरूमा नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिका रहेका छन्। महालेखा परीक्षकको प्रतिवेदन अनुसार बाँकेका 8 स्थानीय तहमध्ये नेपालगञ्ज उपमहानगरपालिकाको सबैभन्दा धेरै बेरुजु रहेको छ। मिशन टुडेमा वीरेन्द्र जोशीले खबर लेख्नु भएको छ।
0: बाँकेको बैजनाथ गाउँपालिकाको 20 गाउँसभा सर्वसम्मत रूपमा बजेट पारित गर्दै हिजो सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको सभा अध्यक्षमा बसेको गाउँसभाको 3rd बैठकले आर्थिक वर्ष 2083-84 लागि संशोधित 87,71,40,000 रुपियाँ बराबरको बजेट सर्वसम्मत रूपले पारित गरेको छ। पालिका उपाध्यक्ष निर्मला रोकाईले गत साल 10 गतेको सभामा 2rd बैठकमा अनुमानित 81,71,40,000 रुपियाँ बराबरको बजेट पेश गर्नुभएको थियो। उक्त बजेटमाथि लामो समयसम्म चलेको छलफल पश्चात संशोधनसहित सभाका सदस्यहरूले बुधबारको बैठकबाट सर्वसम्मत रूपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायले जानकारी गराउनु भएको छ। पश्चिम डायरीमा सिलाइ कटाई व्यवसाय सङ्कटमा
5: स्थिति भन्नुपर्दा कमिसन दिने गर्छ स्कुलहरूलाई कलेजहरूलाई, त्यो कारणले गर्दाखेरि त्यो कमिसन पनि त शुल्कमा सिलाइ शुल्कमा जोडिन्छ।
0: लगायतका खबर सुनाउन अझ बाँकी नै छन्, तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकु पञ्चरिस्ट एकुपंक्चर पद्धतिबाट ठीक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू,
6: नवजात तथा बालरोग विशेषज्ञ, मृगौला तथा मूत्ररोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा, पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
7: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
6: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
9: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
8: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
9: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
8: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
9: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
8: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
9: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
8: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
9: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
8: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: यो कृष्णसार FM
7: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
8: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी krishnasarfm.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। स्थानीय अर्थतन्त्र र स्वरोजगारका लागि सिलाइ कटाई व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ। विदेशी र सस्ता रेडिमेड कपडाको बढ्दो प्रभाव र शैक्षिक संस्थाहरूमा मनाउँदै गएको कमिसनले गर्दा यो पेसा अँगाल्दै आएका र नयाँ सिक्दै गरेका व्यवसायहरू मारमा परेका छन्। बजारमा पाइने फिटिङ कपडासहितको रेडिमेड लुगाहरू व्यवसायीको सिलाइ ज्यालाकै हाराहारीमा मूल्यमा पाइनुले ग्राहकहरू पसलमा धाउन छाडेका छन्, जसले गर्दा मेहनत अनुसारको प्रतिफल पाउन कठिन भएको देखिन्छ। लक्ष्मी तिमिलसेना।
9: सिलाइ कटाई व्यवसाय गर्दै आउनुभएकी सुमित्रा कुमारी शाही जस्ता व्यवसायीहरूका लागि यो पेसा अहिले केवल सङ्घर्षको पर्याय बनेको छ। उहाँका अनुसार बजारमा सस्तो रेडिमेड कपडाले गर्दा स्थानीय व्यवसायीहरू धेरै पछाडि परेका छन्। बिहान 6 बजेदेखि बेलुका अबेरसम्म खट्दा पनि उचित आमदानी हुन नसक्नु र कच्चा पदार्थको मूल्य तोब्बर हुनुले व्यवसाय धान्न मुस्किल परिरहेको छ। विदेशमा 1.5-2 लाख कमाउन सक्ने क्षमता भएका युवाहरू स्वदेशमै केही गरौं भनेर लागे पनि यहाँको 30-40 हजारको कमाईका लागि निकै कष्ट झेल्नु पर्ने बाध्यता रहेको छ।
10: अहिले देखिएको के समस्या हो भन्दाखेरि, हामीलाई एकदम रेडिमेडले खाएको छ। रेडिमेडले गर्दा हामीहरू एकदम व्यवसायहरू पछाडि परेका छौँ, किनकि रेडिमेडहरू हामीले सिलाइ 400-500 हाम्रो रेट हुन्छ भने 400-500 सिलाएको फिटिङ गरेको कपडासहित रेडिमेडमा दिन्छ के, अनि हामी त्यो एकदम मर्कामा छौँ सबभन्दा रेडिमेडको कारणले।
9: सिलाइ कटाईको काम पूर्ण रूपमा सिजनमा मात्र आधारित हुनु अर्को समस्या हो। 1 वर्षदेखि सिलाइ कटाई गरिरहनु भएकी गोमा सोमै आफ्नो हातको सिप्लाई नै समृद्धिको आधार मान्नुहुन्छ। यद्यपि तीज र दशैं जस्ता चाडपर्वहरूमा कामको चाप बढी हुने भए पनि अफ सिजनमा भने व्यवसायीहरू फुर्सदिला बन्नुपर्ने बाध्यता छ।
11: सिजनमा त आउँछ नै धेरै, अब अफ सिजनमा त त्यस्तै हो, बसा बस्ने हुन्छ, अब सुरु हुन्छ तीज आउन लाग्यो।
9: फेसन डिजाइनर तथा प्रशिक्षक यमुना कुमारी रोकाया छेत्रीका अनुसार यो व्यवसाय धरापमा पर्नुको अर्को एउटा ठूलो कारण विद्यालय र कलेजहरूमा लागू गरिएको टेन्डर प्रणाली र कमिसनको खेल हो। विद्यालयहरूले निश्चित पसलसँग टेन्डर सम्झौता गर्ने र त्यहाँबाट मोटो कमिसन लिने गर्दा अभिभावक र विद्यार्थीहरूले महँगो शुल्क तिर्नु परेको छ भने स्थानीय साना व्यवसायीहरूले काम पाउने अवसर गुमाएका छन्। यस्तो व्यथितिका विरुद्ध व्यवसायीहरूले पटक पटक स्थानीय सरकार र जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउँदै आएका छन्।
12: सिधै भन्नुपर्दा कमिसन दिने गर्छ स्कुलहरूलाई कलेजहरूलाई, त्यो कारणले गर्दाखेरि त्यो कमिसन पनि त शुल्कमा सिलाइ शुल्कमा जोडिन्छ, त्यो कारणले गर्दाखेरि बाँकी व्यवसायहरू एकदमै धरामा छन् र यसको हामीले एकदमै विरोध गरिरहेका छौँ र स्थानीय सरकारलाई पनि यो बारेमा हेरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दछौँ। होइन भने हामीले पटक पटक ज्ञापन पत्र पालिकाहरूमा जिल्ला प्रशासनमा दिइरहेका छौँ र यदि अब पनि सुनवाई भएन भने त सायद हामीहरूले अझै खरो रूपमा उत्रिने छौँ भन्न चाहन्छु।
9: समयमै यस्ता समस्याको समाधान नखोज्ने र स्थानीय सिपको संरक्षण नगर्ने हो भने सिलाइ कटाई जस्तो मौलिक व्यवसाय र हजारौँको रोजीरोटीको माध्यम अन्त्य हुने जोखिम बढेको छ।
13: बाँके र दाङको बीच खण्डमा अधुरो रहेको हुलाकी सडक बन्ने निश्चित भएको छ। हुलाकी राजमार्ग निर्देशनालयले 3 अर्ब 20 करोड रुपियाँ बराबरको ठेक्का खोलेसँगै सडक बन्ने निश्चित भएको हो। हुलाकी सडक निर्देशनालयका अनुसार बाँकेको राप्ती सुनारी 3 नारायणपुरदेखि बाँके र दाङको सीमा क्षेत्र हाट बास गाउँसम्मको करिब 36 किलोमिटर सडक निर्माण गर्न ठेक्का खुलिसकेको छ। हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार कार्यालयले 21 दिने सूचना प्रकाशन गरिसकेको र आगामी भदौ अन्तिमसम्म ठेक्का सम्झौता हुनेछ। उक्त खण्डमा पर्ने खोलामा 4 ठुला पुल निर्माण गर्न पनि 50 करोड रुपियाँको लागतमा ठेक्का खोलिएको भण्डारीले बताउनुभयो। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
14: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
15: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
16: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 0184140007 र 98482-63389।
17: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
18: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
19: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
20: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
21: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
22: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ।
21: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि,
22: सम्पर्क 97051148 70।
21: सोफा हब नेपालगंज,
22: विश्वासमा नम्बर एक,
21: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
13: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्षमा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। जाजरकोटको छेडागाड नगरपालिकाले 9 वर्षपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ। प्रशासनिक भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गरेको नगरपालिकाले छुट्टा छुट्टै घर भाडामा लिएको थियो। प्रशासनिक भवन निर्माण सम्पन्न भई व्यवसायीले हस्तान्तरण गरेपछि सेवा प्रवाहमा सहज भएको छ। पहिलो स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिले प्रशासनिक भवन निर्माणको स्थान टुङ्गो लगाउन सकेका थिए।
8: देशभर हालसम्म करिब 50% धान रोपाईँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा धान रोपाईँ सकिएको हो। बाँकेमा भने गत असार 26 गतेसम्म 44% रोपाईँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। बाँकेमा 33,780 हेक्टर क्षेत्रफलमध्ये 14,863.2 क्षेत्रफल जमिनमा धान रोपाईँ सम्पन्न भएको तथ्याङ्क रहेको छ।
13: यता दाङका अधिकांश क्षेत्रमा बर्खे धानको रोपाई चलिरहेका बेला बङ्गलाचुली गाउँपालिका 8 खैरेनीका किसान भने पाकेको चैते धान भित्र्याउन व्यस्त देखेका छन्। चैते धान भित्र्याएपछि पुनः बर्खे धान रोप्ने तयारीमा किसान जुटेका छन्।

0: ठुलो परिणामको अवैध लागु औषध चरेसहित एक नेपाली भारतको बहराइच जिल्ला स्थित रुपिडिया सिमानाकामा पक्राउ परेका छन्। भारतीय प्रहरीका अनुसार 1.586 किलोग्राम अवैध चरेसहित एक नेपाली नागरिक पक्राउ परेका हुन्। बरामद चरेसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब 1,25,00,000 रुपियाँ बराबर रहेको भारतीय प्रहरीले जनाएको छ।
1: स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेको बाँकेको दुर्गम ग्रामीण क्षेत्र मानिने रातु सुनारी गाउँपालिका साथ फतेपुर स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएपछि सो क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारमा निकै सहज भएको छ। गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँकै स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएपछि स्थानीयलाई अब सामान्य स्वास्थ्य परीक्षणका लागि नेपालगञ्ज वा कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनु भएको छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँकेले आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। साना तथा घरेलु उद्योग कार्यालय बाँकेका प्रमुख मोहन घरती मगरको प्रमुख आतिथ्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँकेका प्रमुख प्रशान्त पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यालयले आर्थिक वर्षभरि सम्पादन गरेका गतिविधि, खाद्य गुणस्तर अनुगमन, नमुना परीक्षण, बजार निरीक्षण तथा उपभोक्ता हित संरक्षणका लागि गरिएका कार्यहरूको विवरण प्रस्तुत गरेको थियो।
1: आर्थिक वर्ष 2083-84 सञ्चालन गर्नका लागि लुम्बिनीका 8 स्थानीय तहमा 9 परिवर्तन साझेदारी परियोजना सञ्चालनमा ल्याइने भएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत 9 परिवर्तन साझेदारी परियोजना सञ्चालन हुन लागेको हो। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले परियोजना 25,00,000 रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
0: प्रदेश सरकारमा काङ्ग्रेस एमाले सत्ता सहकार्य सङ्कटमा, कर्णालीदेखि सुदूरपश्चिम प्रदेशसम्म हलचल, लुम्बिनीमा कम्पन।
1: बाँकेको डुडवारा जानकी गाउँपालिकाको सार्वजनिक सुनवाई, 5 बुँदे साझा प्रतिबद्धता, बैजनाथ गाउँपालिकाद्वारा 87,71,00,000 संशोधित बजेट सर्वसम्मत पारित।
0: जाजरकोटको छेडागाड नगरपालिकाद्वारा 9 वर्षपछि आफ्नै भवनबाट सेवा सञ्चालन, बाँकेमा अधुरो हुलाकी सडक बन्ने निश्चित, खुल्यो 3.5 अर्ब बढीको ठेक्का।
1: र बाँकेका स्थानीय तहमा 3.5 अर्ब बढी बेरुजु घटाउनेतिर छैन ध्यान, दाङमा चैते धान भित्र्याउँदै किसान, उत्पादन बढ्ने अपेक्षा। हस्त, पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै रामप्रसाद र म राकेश पनि बिदा हुन्छौँ। आज असार 32 गते बिहिबार 16 जुलाईको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल बीर डेंटल बीर डेंटल
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचार दाँत सफा करने दाँत भर्ने दाँत निकाल्ने दुखेको दाँतको जराको उपचार खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने गिजाको रोग जस्तै गिजा सुन्निने रगत पिप बग्ने मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार पहेलो खैरो दाँत सानो र ठुलो दाँत छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ
7: फोन नम्बर 081-532-375
8: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त
9: ओहो बाजे अब उता आएन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि
10: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान घाँटी रोग विशेषज्ञ सेवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा छाला तथा यौन रोग विशेषज्ञ सेवा दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा एकुपंक्चर तथा फिजियोथेरापी सेवा 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा एयर कन्डिसन इमर्जेन्सी वार्ड स्ट्यान्डर्ड वार्ड
11: हजुर कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389
12: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले
13: नात्यो छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
12: विषालु हो कि होइन कसरी चिन्ने त आमा
13: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ अनि अर्को हरियौ जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाइ एकदम खतरनाक हुन्छ
14: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाइका घटनाहरू धेरै हुने गर्छन् बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ
15: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
14: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
16: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: Koyle Pony'a Extreme Energy Drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9915006682।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक। अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 9861414900।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला।
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त, अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
8: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 9858036577, 9858028195 र 9858036611। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
9: आज म एकदम खुसी छु।
8: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
9: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भोलि नै बाबालाई भनेर जान्छु।
8: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
9: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
10: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज बाह्र मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
9: ल सुन, त्यसो भए 9858040388, 9800450086 र 9858085040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
10: ल ल हुन्छ हुन्छ ल।
11: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
12: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
11: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिऊ,
12: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
11: कर तिरौ समयमै, विकास गरौ सँगै।
12: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
11: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
13: भर्ना खुल्यो।
14: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
13: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
14: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
13: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
14: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
13: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्रका लागि बलियो आधार।
14: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
13: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
14: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
13: नोट, बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081532207 र 081532602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पुनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: हुँदैछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
0: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
0: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081536465 98239806665 र 98482804665 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।

0: कर्मचारी आवश्यकता बारे सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक, आवश्यक संख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना, कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको। काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू। आवश्यक योग्यता +2 पास भई सवारी साधन चलाउन जान्ने। तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म। त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा सङ्कलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रीन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्रणाली, नेपालगञ्ज, बाँके। मोबाइल नम्बर 97638918 45।
1: यो कृष्ण सार एफएम 94
2: मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
3: खरिद बिक्रीको सूचना सूचना सूचना। घर जग्गा चाहियो, घर जग्गा चाहियो। यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा 1 तले, 2 तले र 3 तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्राली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98-86-85-228।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।

सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: California. Extreme energy drink.
1: 하즈르발라이 라마 समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
2: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदै छ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
1: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
2: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
2: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी
1: सम्पर्क नम्बर 98 480 20 697 98 580 23 697 र 98 014 83 697
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौँ शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि
2: हाम्रा विशेषताहरू
3: अनुभवी तथा दक्ष शिक्षक भएको
2: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड
3: वातानुकूलित कक्षा कोठा
2: अत्याधुनिक प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
2: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
3: सन्बिम इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081-536-422 98-580-36-422 98-580-27-994
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
5: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
4: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
5: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
5: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98 61 14 16 99

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम इनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: ए विवेक त्यो लामो घाँसको झारतिर नजाऊ है
6: आइया मरे नि बाबा आइया
5: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
7: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपऱ्यो
6: ल न मलाई त सापले टोक्यो नि मर्ने भयो म
5: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
7: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
5: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु खै खै
7: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
8: धेरैजसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
10: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: कोयले पानी है एक्सट्रीम एनर्जी ड्रिंक
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट 10 देखि 15 वर्ष सम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
2: सम्पर्क 97051148470
1: सोफा हब नेपालगञ्ज
2: विश्वासमा नम्बर 1
1: क्वालिटीमा सबैभन्दा बेस्ट
3: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
3: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
3: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
5: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98586350577 98588195 र 98586380011 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार

0: खरीद बिक्रीको सूचना सूचना सूचना घर जग्गा चाहियो घर जग्गा चाहियो यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका एक धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास भेरकुटी नगर न्यू रोड कारकादो आसपास होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा एक तले दुई तले र तीन तलेसम्मको घर चाहियो साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला जग्गा चाहियो नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो खजुरा गाउँपालिका बैजनाथ गाउँपालिका कोहलपुर नगरपालिका जानकी गाउँपालिका र बर्दिया गुलरिया दाङ राजापुर बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो घर घडेरी बिक्रीमा नेपालगञ्ज भिरकुटी नगर बिलासपुर राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्नराजमार्गदेखि 1-2 किलोमिटर वरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन् कोहलपुर मदनचोक वनकटुवामा जग्गा बिक्रीमा छ खजुरा गाउँपालिका डी गाउँ सी गाउँ सैनिक राधापुर सीतापुर रिमझिमचोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र दाङको घोराई तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला यस कम्पनीबाट घर बिल्डिङ ठुला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ तुरन्त सम्पर्क गर्नुहोला पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके सम्पर्क कार्यालय रूपन्देही बुटवल मोबाइल नम्बर 98-86-85-228
1: भर्ना खुल्यो
2: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू
2: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज
2: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा इन्टर्नसिप तथा रोजगारीमा सहयोग होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान
1: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन सफ्टवेयर डेभलपर आइटी म्यानेजमेन्ट डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार
2: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
1: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
2: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
1: नोट बिएचएम र बिआइटिएमको सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-530-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
5: नमस्ते सर।
6: नमस्ते
5: सर, गीत चाहिँ म जस्तो पनि गाउँछु होला, तर डान्सको चाहिँ मलाई डी पनि आउँदैन। म्युजिक भिडियोमा कसरी गर्ने होला, टेन्सन भइरहेछ।
6: तपाईँ टेन्सन नलिनु न, म भनेको ढुङ्गालाई नचाहिने मान्छे हो क्या, अरू क्लासतिर जाउँ है। आकाश

0: तपाईँलाई भनेको थिएँ होइन।
1: खुसीको खबर, यस कृपा हस्पिटल प्रणालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
2: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
1: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
2: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
1: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
2: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
1: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
1: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
2: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
1: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
1: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
0: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
1: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 037।

0: Go le bonia. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
4: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: toilet bunny, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
1: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
0: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिऊ,
1: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
0: कर तिरौ समयमै, विकास गरौ सँगै।
1: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
0: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
1: कर्मचारी आवश्यकता बारे सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक, आवश्यक संख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना, कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको, काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू, आवश्यक योग्यता +2 पास भई सवारी साधन चलाउन जान्ने, तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य, व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म, त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा सङ्कलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रीन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्राली, नेपालगञ्ज बाँके, मोबाइल नम्बर 97638918 45।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
1: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: California. Extreme energy drink.
1: आज म एकदम खुसी छु.
2: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भोलि नै बाबालाई भनेर जान्छु.
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु.
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
1: ल सुन, त्यसो भए 98580 40388, 98045 086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
2: ल ल हुन्छ हुन्छ ल.

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: आजको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना आकस्मिक बाढीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए मोबाइल र कम्प्युटरबाट जानकारी लिन सक्ने व्यवस्था ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो जङ्गली हात्ती देखिए तत्काल खबर गर्न निकुञ्जको आग्रह बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव र विश्वकप फुटबलको उपाधि दौडमा अर्जेन्टिना र स्पेन गोल्डन बुट दौडमा मेसी एम्बापी भन्दा अगाडि नेपाल खबरमा अब पूरा खबर। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले पानी पर्ने क्रम रोकिए पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली भेग कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का अनुसार पोर्टलमा आबद्ध अस्पतालको संख्या बढ्दै गएको छ। सुरुमा 13 अस्पताल आबद्ध रहेकामा अहिले यो संख्या 238 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। विपन्न बिरामी वा उनीहरूका आफन्तहरूले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निशुल्क शैया उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। साथै अस्पतालमा उपलब्ध रगत सम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिन्छ। संविधानमा व्यवस्था गरिएको निशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार देशभरका अस्पतालमा 28,704 शैयाको 10% बराबर 3,380 निशुल्क शैया उपलब्ध छन्। तीमध्ये 593 शैयामा विपन्न बिरामीले निशुल्क उपचार पाइरहेका छन् भने अझै 2,787 शैया खाली रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिइसकेको ध्रुवे हात्तीलाई डट अर्थात् बेहोस बनाउने औषधि दिएर रेडियो कलर लगाइएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवे हात्तीको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ। त्यसपछि दारा काटेर छाडिएको हो। रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जिपिएस ट्र्याकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने निकुञ्जले जनाएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरखगण निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो। गएको असार 20 गते भरतपुर 23 ध्रुवे हात्तीको आक्रमणबाट 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेको ज्यान गएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढाएको थियो। प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीय बासिन्दाहरूलाई सचेत रहन सूचनाको पालना गर्न र जङ्गली हात्ती देखिए तत्काल सम्बन्धित निकायहरूलाई खबर गर्न पनि आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
6: आया मरे नि बाबा, आया।
5: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
7: ल हेर त, सर्प भाग्यो त्यता टोक्यो कि के हो विवेकलाई? अरे, स्कुलको फुटबल हेर्न आएको। झन् के दुर्दशा पो आइपऱ्यो।
6: ल ल मलाई त सापले टोक्यो नि, मर्ने भए म।
5: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
7: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन्न चलाउनु हुन्न है।
5: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै
7: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
8: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
4: जानकारी दिनुभयो। यस्तै चमेलिया जौल जीबी 220 KV डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन बैठकले स्वीकृत गरेको छ। यो आयोजना 2028 डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। न्यू पूर्णिया र दोधाधारा बरेली 400 KV क्षमताको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि बैठकले गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सडकमा गोलबेडा फ्याँकेर प्रदर्शन गरेका किसानका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। मन्त्री चौधरीले हिजो मन्त्रालयमा किसान प्रतिनिधिहरूलाई बोलाएर किसानका गुनासा तथा मागबारे छलफल गर्नुभएको हो। किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउन सकुन् भन्ने उद्देश्यले बजारमा कडा अनुगमनको व्यवस्था गरिएको बताउँदै बिचौलियाहरूको समस्या समाधान गर्न कृषि विधेयक अघि बढाइएको समेत मन्त्री चौधरीले जानकारी दिनुभयो। उहाँले किसानलाई आफ्नो उत्पादन नजिकका हाट बजारमा बिक्री वितरण गर्न आग्रह गर्दै सबै किसानले कालीमाटी फलफुल तथा तरकारी बजारमै पुगेर सामग्री बिक्री गर्नुपर्ने अवस्था नरहेको समेत बताउनुभयो। साथै उहाँले सम्बन्धित निकायसँग समन्वय गरी किसानका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले उत्पादन, बजार व्यवस्थापन, मूल्य निर्धारण र कृषि क्षेत्रका समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो। अब विदेशको खबर। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने गरी कानुन ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक, युट्युब जस्ता प्लेटफर्ममा मध्यरातपछि पहुँच स्वत बन्द हुनेछ। साथै किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने अटो प्ले र इन्फिनिट स्क्रोल जस्ता सुविधा पनि पूर्व निर्धारित रूपमा बन्द गरिने भएको छ। सरकारले यसबाट किशोर किशोरीहरूको निन्द्रा, पढाइमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेको बिबिसीले जनाएको छ। तर प्रयोगकर्ताहरूले सेटिङ परिवर्तन गरेर यो सुविधा बन्द गर्न सक्ने भएकाले बाल सुरक्षा अभियन्ता र विपक्षी दलले यो उपाय पर्याप्त प्रभावकारी नहुने टिप्पणी गरेका छन्। सरकारले प्रस्तावित व्यवस्था सन् 2026 कानुनी रूप दिएर लागू गर्ने लक्ष्य लिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 गोलले पराजित गर्दै फिफा विश्वकप 2026 फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा आज बिहान भएको दोस्रो सेमी फाइनलमा 1 गोलले पछि परेको अवस्थाबाट पुनरावरण गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका छन्। यसअघि पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको थियो। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान 1:15 न्युयोर्कको न्यू जर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो स्थानका लागि फ्रान्स र इङ्ल्यान्ड बीच आइतबार बिहान प्रतिस्पर्धा हुनेछ। यसबीच इङ्ल्यान्ड विरुद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डन बुटको दौडमा अग्रस्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलिन एम्बाबेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाबेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ भने स्पेन सन् 2010 पछिको दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, आकस्मिक बाढीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए मोबाइल र कम्प्युटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो, जङ्गली हात्ती देखे तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौडमा अर्जेन्टिना र स्पेन, गोल्डन बुट दौडमा मेसी एम्बाबे भन्दा अगाडि।
11: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
12: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780, 532-780।

0: toilet pony, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिऊँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: मामाच आउचो प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामाच आउचो सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने

0: जित्न सफल भएको छ।
1: भर्ना खुल्यो।
0: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
0: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज
0: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
1: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
0: BBS ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
1: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
0: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, ACको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
1: नोट: BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: यो कृष्ण सार FM
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दात तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081 532 375।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662451।
5: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: pëllë pëni e Extreme Energy Drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580309 र 98481380।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदै छ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
4: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
4: लौ न सुन्नुस् न कोही छ वरिपरि लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो
5: के भयो बहिनी तपाईँ कराएको
4: हो दाइ हो
5: लौ न अनि यो भुइँमा को किन भुइँमा लडिरहेको
4: सुन्नुहोस् न दाइ हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीलाई सर्पले टोक्यो लौ न के गर्ने होला लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आयो हुन्थ्यो लौ न दाइ के गर्ने होला लौ न
5: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ फोन गरिहालेँ तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है
4: हुन्छ दाइ हुन्छ
5: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो राजमार्ग चौराहाको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश झट्टै हो है सबै काम छाडेर
6: हुन्छ सन्तोष म मोटरसाइकल लिएर आइहालेँ

0: चालकको बिचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बिचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाई, कत्रो भुल्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठुलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
7: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
6: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
7: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082454037।

0: California. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.

0: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
1: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
0: समयमै कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिऊ,
1: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
0: कर तिरौं समयमै, विकास गरौं सँगै।
1: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
0: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568

0: धोए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: drip on ya.
1: Extreme energy drink.
2: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिश मिडियम स्कुल छँदैछ
2: नि। हाम्रा विशेषताहरू अनुभवी
3: तथा दक्ष शिक्षक भएको, सुरक्षित वातावरण
2: र यातायातको सुविधा भएको, मनोविज्ञानमा आधारित शिक्षण
3: सिकाइ, अतिरिक्त क्रियाकलापमा विशेष जोड, वातानुकूलित
2: कक्षा कोठा, अत्याधुनिक प्रयोगशाला, खेलकुद र
3: अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत
2: विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने, एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले मा कक्षा ग्यारह व्यवस्थापन
3: सम्बन्धी संकायमा भर्ती खोला सकेको छ।
2: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सनबीम इङ्ग्लिश मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: lip on ya.
1: Extreme energy drink.
2: 하지르발에 라모 소매되기 간고 소매세서 네팔간스마 버퍼도 라 비싸실로 아스파탈가 라기 가하 자니올라
3: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
2: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
3: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
3: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी
2: सम्पर्क नम्बर 9848206697 9858223697 र 9800143697
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौ कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: Toilet Pony, Extreme Energy Drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: भर्ना खुल्यो।
1: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
0: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
1: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
0: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
1: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
0: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
1: BBS ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
0: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
1: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, ACको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
0: नोट, BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: यो कृष्ण सार FM
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: ओहो मुसा कुदिराछ हेर्नु त
4: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
3: ओहो हो त ठ्याक्कै सम्झेँ घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
4: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाइ गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न
3: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
4: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
3: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि

0: sip on ya.
1: Extreme energy drink.
2: 와우, 플러스 परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
3: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 5 80 36 5 77, 98 5 80 28 195 र 98 5 80 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
5: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
2: खरिद बिक्रीको सूचना, सूचना, सूचना। घर जग्गा चाहियो, घर जग्गा चाहियो। यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक, तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि, बाँके गाउँमा 1 तले 2 तले र 3 तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक वनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर बिल्डिङ ठुला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके सम्पर्क कार्यालय रूपन्देही बुटवल मोबाइल नम्बर 98685228।
0: यो कृष्णसार एफएम
6: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699464581।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: sip on ya.
1: Extreme energy drink.
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
2: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9915006782।
5: खुसीको खबर।
6: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर, मुटु रोग, पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौ।
6: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081536465, 9829808665 र 9842804 र 9842804465।

0: जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
1: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
0: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
1: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: खुसीको खबर: यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ, सुपर पोलिक्लिनिक।

0: toilet bunny, extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081-535-717।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

खाजा खानी पैसा ल्याउ पाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 34 जिल्लामा बाढीको जोखिम, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। आर्थिक वर्षको अन्त्यसम्ममा 12.25 खर्ब राजस्व उठ्यो, गएको वर्षभन्दा 7.4% वृद्धि। अबदेखि बैङ्कहरूलाई ब्याज उठाउन साउन 15 गतेसम्मको समय, सेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा। सन् 2026 को पहिलो 6 महिनामै चिनको वैदेशिक व्यापार 16% बढ्यो, आयात निर्यातमा तीव्र वृद्धिसँगै व्यापार संरचना सुधार। र विश्वकपको गोल्डन बुट दौडमा मेसी एम्बापेभन्दा अगाडि। नेपाल खबरमा अब पूरा खबर। आज देशका 34 जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढीको जोखिम रहेको छ। यस्तै काभ्रे, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोर्खा, लमजुङ, तनहुँ, कास्की, चितवन, त्यसै गरी स्याङ्जा, नौलपरासी पूर्व, नौलपरासी पश्चिम, रूपन्देही, पाल्पा, बाँके र बर्दियामा समेत साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको छ। अहिले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै भोलि र पर्सि पनि सबै प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा पहाडी भेगका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाड र लुम्बिनी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ। त्यसै गरी पर्सि शनिबारसम्म नै ठुलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। चालु आर्थिक वर्ष 2082-83 सकिन 1 दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको झन्डै 83% राजस्व सङ्कलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 31 गते हिजोसम्ममा सरकारले कुल 12.24 अर्ब 80 करोड 90 लाख रुपियाँ राजस्व उठाएको छ। यो सङ्कलन सरकारले चालु वर्षका लागि तय गरेको कुल 14.80 अर्ब रुपियाँको वार्षिक लक्ष्यको 82.76% हुन आउँछ। विगतको तुलनामा यस वर्ष राजस्व सङ्कलनमा सुधार देखिएको छ। गएको आर्थिक वर्ष 81-82 असार 31 सरकारले 11.40 अर्ब 36 करोड 61 लाख रुपियाँ मात्र राजस्व सङ्कलन गरेको थियो। यस हिसाबले गएको वर्षको यही अवधिको तुलनामा यसपालि 84.44 अर्ब 29 लाख रुपियाँ बढेको कार्यालयले जनाएको छ। नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जा, विद्युतीय सार्वजनिक गाडी, त्यसै गरी निर्माण व्यवसायको ऋण व्यवस्थापन, राष्ट्रिय परिचय पत्रको अनिवार्यता र बैङ्कहरूको ब्याज आमदानी गणना गर्ने नियमन व्यापक सुधार गरेको छ। नयाँ व्यवस्था अनुसार अब बैङ्कहरूले आर्थिक वर्ष सकिएको 15 दिनभित्र अर्थात् साउन 15 गतेभित्र उठ्ने ब्याजलाई पनि त्यही वर्षको नाफामा देखाउन पाउने भएका छन्। यसले असार मसान्तभित्रै ब्याज तिर्नुपर्ने दबाव रहेका ऋणी र खराब कर्जा केही भएपछि घट्ने अनुमान गरिएको छ। यसका लागि यो कम नियमनकारी कोषमा लैजानुपर्ने छैन। सेयर धितो राखेर पाइने ऋण मार्जिन कर्जाको सीमामा राष्ट्र बैङ्कले मौद्रिक नीतिमा आएको व्यवस्था अनुसारको परिपत्र गरेको छ। यसअघि सबै किसिमका सूचीकृत कम्पनीहरूको सेयर धितो राख्दा बढीमा 70% मात्र ऋण पाइने सामान्य नियम थियो। अब राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई आफै कार्यविधि प्रोडक्ट पेपर बनाएर कम्पनीहरूको सबलता मूल्याङ्कन गर्ने अधिकार दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा केएमसीमा मस्तिष्कको जटिल एभिएमको बिना चिरफार सफल उपचार, सुनको भाव आज सामान्य बढ्दा चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नपरे,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यति जेल हामीले आज 34 जिल्लामा बाढीको जोखिम,
4: आर्थिक वर्षको अन्त्यसम्ममा 12.5 खर्ब रुपियाँ राजस्व उठ्यो लगायतका खबर प्रस्तुत गऱ्यौँ। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ मेडिकल कलेज KMCले 67 वर्षीय एक बिरामीको मस्तिष्कमा भएको जटिल आर्टेरियोभेनस मालफर्मेसन AVM बिना चिरफार प्रविधिबाट सफल उपचार गरेको जनाएको छ। अस्पतालका अनुसार 67 वर्षको उमेरमा फुटेको ब्रेन AVMको यस विधिबाट सफल उपचार भएको नेपालकै पहिलो घटना हो। KMCका अनुसार दीर्घकालीन कलेज रोगबाट पीडित पुरुष अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक सिटी स्क्यानमा मस्तिष्कको असामान्य ठाउँमा ठूलो मात्रामा रक्तस्राव देखिएपछि रक्तस्रावको वास्तविक कारण पत्ता लगाउन अत्याधुनिक बाइप्लेन क्याथल्याब मार्फत DSA एन्जियोग्राफी परीक्षण गरिएको थियो। विशेषज्ञ डाक्टर अरुण पौडेलको नेतृत्वमा गरिएको परीक्षणबाट मस्तिष्कमा रगत पुर्याउने धमनी र फर्काउने सिराबित जन्मजात बनेको असामान्य रक्तनलीको जालो AVM फुटेर रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ। अहिले उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको समेत अस्पतालको भनाइ छ। आज सुनको भाउ सामान्य बढ्दा चाँदीको भाउ भने घटेको छ। आज सुन तोलामा 400 रुपियाँले बढेर 285,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ 284,800 रुपियाँ थियो, आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी तोलामा 90 रुपियाँले घटेर 4,325 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ 4,415 रुपियाँ थियो। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। महासङ्घले हिजो पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पुरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो। सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत बिदा दिने निर्णय गरेको हो। अब विदेशको खबर। सन् 2026 को पहिलो 6 महिनामा चीनको वैदेशिक व्यापार उल्लेखनीय रूपमा विस्तार भएको छ। आधिकारिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा चीनको कुल वैदेशिक व्यापार 16.9% वृद्धि भई 25.47 ट्रिलियन युआन अर्थात झण्डै 5,175 खर्ब नेपाली रुपियाँ पुगेको छ। चीनको राष्ट्रिय तथ्याङ्क विभागका उपप्रमुख माओ सेन्योङले आयात र निर्यात दुवै क्षेत्रमा तीव्र आर्थिक वृद्धि हुँदा र व्यापारिक संरचनामा थप सुधार र सुदृढीकरण हुँदा यस किसिमको उपलब्धि हासिल भएको बताउनु भएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 गोलले पराजित गर्दै फिफा विश्वकप सन् 2026 को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा आज बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा 1 गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका छन्। यसअघि पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरिसकेको छ। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान 1:15 बजे न्युयोर्कको न्युजर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यसैबीच इङ्ल्यान्ड विरुद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डन बुटको दौडमा अग्रस्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलिन एम्बाबेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाबेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 34 जिल्लामा बाढीको जोखिम, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। आर्थिक वर्षको अन्त्यसम्ममा 12.25 खर्ब राजस्व उठ्यो, गएको वर्षभन्दा 7.4% वृद्धि। अबदेखि बैङ्कहरूलाई ब्याज उठाउन साउन 15 गतेसम्मको समय सेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा। 2026 पहिलो 6 महिनामै चिनको वैदेशिक व्यापार 16% बढ्यो, आयात निर्यातमा तीव्र वृद्धिसँगै व्यापार संरचनामा सुधार। र विश्वकपको गोल्डन पुट दौडमा मेसी एम्बापे भन्दा अगाडि। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: कृष्णसार एफएम 94 मेगाहर्ट्ज कृष्णसार जसिन तेज
1: बीर डेंटल
2: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, गताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
6: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
8: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: भर्ना खुल्यो।
3: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
2: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
3: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
2: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
3: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
2: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि

0: बलियो आधार
1: बीबीएस बैचलर अफ बिजनेस स्टडीज राष्ट्रीय विश्वविद्यालय द्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिंग व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्र में रोजगारी का अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
0: बीएएसडब्ल्यू बैचलर अफ आर्ट्स इन सोशल वर्क गैर सरकारी संस्था एनजीओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियर का अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
1: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
0: नोट बीएचएम र बीआईटीएम को सीमेट फार्म पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-535-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np

0: कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जसिन तेज
1: आमैनी सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो
2: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डर गार्मेन्ट्स होम एप्लायन्सेस ड्राई फ्रुट्स विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार मोबाइल नम्बर 98699 64581
4: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
5: ए तिमी यति चिन्तित किन के भयो फेरि
4: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
5: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
4: कस्तो खबर
5: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
4: ए साँच्चै
5: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
4: ए त्यो त झन् राम्रो
5: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
4: वा अब त मलाई धेरै ढुक्क लाग्यो
5: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
4: यो त पुरा प्याकेज जस्तै भयो नि
5: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
4: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
5: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: drip on ya.
1: Extreme energy drink.
2: अत्याधुनिक
3: प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
3: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
2: सनबीम इंग्लिस मिडियम स्कूल नेपालगंज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081 536 422 98 580 36 422 98 580 27 994
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
5: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
4: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
5: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आईवीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आईवीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
5: धन्यवाद शुभश्री आईवीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
6: थप जानकारीका लागि शुभश्री आईवीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98 61 14 16 99
7: आज म एकदम खुसी छु
8: हैन आज किन यसरी हाँस्दै आएकी छौ त
7: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने मलाई त्यहाँको विशेषता एकदम मन पर्यो म त भुल्लिनै बाबालाई भनेर जान्छु
8: ए हो र ल ल भन न त तिम्रो रोजाई कस्तो रहेछ हामी पनि जानौ
7: ल सुन त्यहाँ त गुणस्तरीय शिक्षा आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जीएम कलेजको बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू पर्याप्त अतिरिक्त क्रियाकलापहरू जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति एजुकेसनल टुर सिए काउन्सिलिङ क्लास सञ्चालन मोटिभेसनल क्लास आइसिटी क्लास एसी क्लासरुम इन्डस्ट्रियल फिल्ड भिजिट क्रिकेट मैदान बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप क्यारियर काउन्सिलिङ जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन् यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो
8: हो रहेछ एकदमै ठिक लाग्यो मलाई त अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु
7: ल सुन त्यसो भए 98 580 43 88 98 045 086 26 र 98 580 85 040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है
8: ल ल हुन्छ ल

0: कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जसिन तेज।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: कृष्णसार एफएम 94 मेगाहर्ज, कृष्णसार जसिन तेज।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: आजे अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
1: समयमै कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिउँ,
0: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
1: कर तिरौं समयमै, विकास गरौं सँगै।
0: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
1: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
2: Back to back. Back to back.
3: In this song on
2: Stay tuned.

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
0: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
0: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
0: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
1: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: Sip on ya.
1: Extreme energy drink.
2: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
3: Back to back. In this song on. Stay tuned.

0: back to back, back to back.
1: In this song on
0: Stay Tuned.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ. अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ. यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्. नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ. थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्. सूर्यज्योति लाइफ, जीवनको लागि.
4: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ. अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्. शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ, र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ. हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ. याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ. विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा. मुटु चाहिन्छ मुटु.
5: वाउ, प्लस टू परीक्षा पनि पास भयो. अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ. अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि.
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न.
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ. दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ.
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद. त्यसो भए म पनि यही भर्ना हुन्छु.
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना. उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ.
5: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित. ठेगाना नेपालगञ्ज 10-2 औद्योगिक क्षेत्रको ठिक अगाडि. थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811. नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार. आज म एकदम खुसी छु.
7: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
5: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भुल्लिने बाबालाई भनेर जान्छु.
7: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ? हामी पनि जानु.
5: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित GM कलेजको BBS प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, CA काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, ICT क्लास, AC क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
7: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज GM कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
5: ल सुन, त्यसो भए 98-580-40-388, 98-045-086-26 र 98-580-85-040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
7: ल ल हुन्छ हुन्छ ल.
8: भर्ना खुल्यो. एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिविबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
9: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
8: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
9: किन रोज्ने ब्राइटल्यान्ड कलेज
8: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान।
9: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
8: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
9: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
8: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
9: नोट: बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क: ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
0: Back to back.
1: In this song on Stay tuned.

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँतियो। सङ्घीय संसदका सबै सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने। सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा स्थगित। मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउन नपर्ने। भारतबाट ल्याएका 15 मुर्रा राँगाबाट झन्डै 1,30,000 डोजभन्दा धेरै वीर्य सङ्कलन। झन्डै 49,000 डोज किसानका भैँसी गर्भधान गराउन प्रयोग। विश्वभरका धेरै मानिसले अमेरिकाभन्दा चीनलाई रुचाउन थालेको अध्ययनको निष्कर्ष। धेरै स्वदेशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृतिमान स्तरमा। र मरिसस आइसिसीको 111 सदस्य बन्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मङ्गलबारको मन्त्री परिषद बैठकले सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि सङ्घीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने भएका छन्। सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभा 59 सदस्य रहेको छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सम्पत्ति छानबिन आयोग 2083 सबै काम कारवाही तत्कालका लागि रोकिएको छ। कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नगर्नु भन्ने सर्वोच्चको आदेशको अब व्याख्या गर्दै आयोगले असार 29 गते सूचना जारी गरेपछि अदालतले हिजो पुनः आदेश जारी गरेको हो। हिजो न्यायाधीश निरपदोज निरौलाको इजलासले आयोगको पछिल्लो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आजदेखि सबै काम रोकेको हो। यसअघि सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सहित कसैको पनि सम्पत्ति विवरण सङ्कलन र छानबिन नगर्न आदेश दिएको थियो, तर आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकका हकमा छानबिन जारी रहने सूचना निकालेपछि अधिवक्ता मणिराम उपाध्यायले रिट दायर गर्नुभएको थियो। अदालतको आदेश अनुसार विवरण सङ्कलन, फाइल अध्ययन र सिफारिसका सबै काम रोकेको आयोगले जनाएको छ। संविधानले पूर्व न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र सैनिकको हकमा अख्तियारलाई समेत छानबिनको अधिकार नदिएको अवस्थामा आयोगले क्षेत्राधिकार मिचेको भन्दै यो मुद्दा पूर्ण इजलासमा पठाएको छ। नेपालमा भैँसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्रा राँगाबाट सङ्कलन गरेको मध्ये झन्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन्। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 1,30,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैँसीलाई गर्भधान गराउन प्रयोग भइसकेको छ। उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले 2080 साल मङ्सिरमा उपहार स्वरूप नेपाललाई उपलब्ध गराएको थियो। विभागका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा 7, लाहानमा 5 र नेपालगञ्जमा 3 गरी 15 मुर्रा राँगाबाट कृत्रिम गर्भधानका लागि वीर्य जम्मा गरिँदै आएको छ। मुर्रा उच्च दूध उत्पादनका लागि भैँसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पन्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैँसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ। मुर्रा जातको भैँसीले एक बेतमा 4,000-5,000 लिटरसम्म दुध दिन्छ। नेपालमा पाइने स्थानीय जातका भैँसीले सरदर 1,500-1,600 लिटरसम्म दुध दिन्छन्। श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगी व्यवसायीहरूसँग छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्नेमा जोड दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो। मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्नुभयो। केवल वार्ता नभई तथ्य र अनुसन्धानमा आधारित पारिश्रमिक तोक्न त्रिभुवन विश्वविद्यालय को भएको अर्थशास्त्र विभागका प्राध्यापकको नेतृत्वमा ढाँचा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। यसमा भौगोलिक क्षेत्र, प्रदेश र कार्यक्षमताका चार श्रेणीका आधारमा पारिश्रमिक तय गर्ने लक्ष्य छ। देशभर वार्षिक 13 अर्ब रुपियाँभन्दा बढी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको भन्दै मन्त्री यादवले ओडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकाहरूलाई पत्रचार गर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
0: धेरै देशमा अमेरिकाको तुलनामा चीनलाई धेरै सकारात्मक रूपमा हेरिने गरेको अध्ययनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। यो संस्थाले पहिलोपटक यस्तो नतिजा सार्वजनिक गरेको हो। अमेरिकाको वासिङटन डिसीमा रहेको एक निष्पक्ष थिङ्क ट्याङ्क अर्थात् नीति अनुसन्धान संस्थाका अनुसार धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कृत्रिमान स्तर छोएको छ, तर अमेरिकाप्रतिको धारणा भने खस्किएको छ। सामान्यतया उत्तरदाताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया नेता सी जिनपिङ दुवैप्रति कम विश्वास व्यक्त गरेका छन्। यद्यपि ट्रम्पको तुलनामा सीले धेरै अङ्क प्राप्त गर्नुभएको छ, चीनको तुलनामा अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको धेरै सम्मान गर्ने गरेको देखिए पनि अमेरिकाको तुलनामा चीनले अरू देशका मामिलामा कम हस्तक्षेप गर्ने गरेको देखिएको अध्ययनमा भनिएको छ। अब खेल खबर। मरिसस आइसिसीको 111 सदस्य बनेको छ। स्कटल्यान्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्यका रूपमा अनुमोदन गरेको हो। यस्तै बैठकले क्रिकेट वेस्ट इन्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसै गरी क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरेको छ। यी शर्तहरू पुरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहनेछ। यस्तै बैठकले आइसिसी सदस्यता मापदण्ड उल्लङ्घन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ। आइसिसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारका लागि सुशासन पुनरावलोकन समिति गठन गर्ने भएको छ। समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड BCCI का देवाजित सौकिया, क्रिकेट दक्षिण अफ्रिकाका डाक्टर मोहम्मद मुसाजी र आइसिसीका स्वतन्त्र निर्देशक डाक्टर रोज रिभास सदस्य रहेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँतियो, सङ्घीय संसदका सबै सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने, सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा रोकियो, मुद्दाको अन्तिम टुक्नो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउनु नपर्ने, भारतबाट ल्याएको 15 मुर्रा राँगाबाट झन्डै 130,000 डोजभन्दा धेरै बीडीय सङ्कलन, झन्डै 49,000 डोज किसानका भैँसी गर्भधान गराउन प्रयोग, विश्वभरका धेरै मानिसहरूले अमेरिकाभन्दा चीनलाई रुचाउन थालेको अध्ययनको निष्कर्ष, धेरै सो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृतिमानी स्तरमा, र मोरिसस आइसिसीको 111 सदस्य बन्यो।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: अया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला।
2: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580812।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो।
5: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699464581।
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
8: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला,
9: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
8: हाम्रा विशेषताहरू,
9: अनुभवी तथा दक्ष शिक्षक भएको,
8: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
9: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
8: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
9: वातानुकूलित कक्षा कोठा,
8: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
9: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
8: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
9: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
10: Back to back, back to back.
11: In this song, on
10: stay tuned.

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: आमा राति छ कता जान लाग्नु भयो नि?
3: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि.
2: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्.
3: किन नि सानो लट्ठी र टर्च लाइट
2: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्. टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्.
3: कति राम्रो सल्लाह दिएको सानो तिमीले.
2: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि. अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ.
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश.
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ. अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्. शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ. हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ. याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ. विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ. मुटु
8: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ. यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ. डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो. क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्. उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ BBS र शिक्षाशास्त्र संकायतर्फ BEd कार्यक्रमहरू सञ्चालन गरिरहेको छ. यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ. विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ. यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ. 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ. भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ.
9: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: Toilet Pony, Extreme Energy Drink.
1: होइन कौशल्य मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184144007 र 9842863399।

0: मामाच आउचो प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामाच आउचो सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ। नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
4: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
5: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
0: खुल्यो खुल्यो खुल्यो
1: तपाईँको आफ्नै सहर कोहलपुरमा टिभीएस सोरुम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
1: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11, बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा,
6: सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86 नेपाल अटो पार्ट्स भरोसाको यात्रा

0: California. Extreme energy drink.
1: अया कान दुखेर हैरान भइराछ के गर्ने कहाँ जाने होला
2: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580 81244

0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
8: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
9: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
10: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
11: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363899।

0: रमाचाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामाचाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: आज म एकदम खुसी छु।
3: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
2: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भुल्ली नै बाबालाई भनेर जान्छु।
3: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
2: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
3: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
2: ल सुन, त्यसो भए 98580 40388, 98045 086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
3: ल ल हुन्छ हुन्छ ल।
4: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
5: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
4: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिऊ,
5: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
4: कर तिरौ समयमै, विकास गरौ सँगै।
5: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
4: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
6: यो कृष्णसार एफएम
7: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: आजे अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
2: खरिद बिक्रीको सूचना सूचना सूचना। घर जग्गा चाहियो, घर जग्गा चाहियो। यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास भेरकुटी नगर न्यू रोड कारकादो आसपास होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा 1 तले 2 तले र 3 तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पडकौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्राली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98-86-85-228।
3: भर्ना खुल्यो।
4: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
3: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
4: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
3: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
4: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
3: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
4: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
3: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
4: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
3: नोट बीएचएम र बीआईटीएम को सीमेट फार्म पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10 पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
5: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
5: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
6: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: Go le ponia.
1: Extreme energy drink.
2: Beer Dental.
3: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न Beer Dentalमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क Beer Dental क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
4: फोन नम्बर 081-532-375।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816014169।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू:
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
6: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
8: भर्ना खुल्यो।
9: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
8: उपलब्ध कार्यक्रमहरू: ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
9: योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
8: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
9: बिएचएम, ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
8: बिआइटिएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
9: बिबिएस, ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
8: बिएएसडब्ल्यू, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
9: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
8: नोट, बीएचएम र बीआईटीएम को सीमेट फार्म पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10 पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
0: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा स्वास्थ्य विद्युत लगायत सेवा थप महँगो बन्दै,
0: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकार र पीडित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीडितहरू काठमाडौँ आउँदै,
1: कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, काङ्ग्रेस एमाले सहकार्य तोडिँदा प्रदेश सरकारमा किचलो, सङ्घीय सरकारका काम बारेमा सत्तारूढ दलकै सांसदबाट प्रश्नहरू उठ्न थाले, राष्ट्रपा समस्यामा पर्दै गएको राजनीतिक विश्लेषण,
2: मन्त्रीहरूको कति सही ऋणले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
0: पद छोड्नु अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा सुरक्षा सहयोग र दीर्घकालीन साझेदारीबारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने,
1: र आइसिसी आचार संहिता उल्लङ्घन गरेकोमा भारतीय बलर ब्रारलाई चेतावनी।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जाउँ।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग।
5: सीएमसी क्यान्सर इन्स्टिच्युट
4: शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फुल सबको लाइन काटेछ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकेछ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको छैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ।
5: क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ, क्यान्सर
4: अनि
5: वर्षौं
4: पछि
5: पहिचान गरी रेडियोको माध्यमबाट
4: ठूलो भूकम्प आउँछ
5: भन्ने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै
4: श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि
6: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
7: सम्पर्क 97051148470।
6: सोफा हब नेपालको
7: विश्वासमा नम्बर 1
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: यस महिला लघुवित्त वित्तीय संस्थाबाट

0: पहिला भोलिदेखि नयाँ आर्थिक वर्ष 2083-84 सुरु हुँदैछ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको नयाँ बजेट र कर नीति कार्यान्वयनमा आउनेछन्, जसका कारण सर्वसाधारणले उपभोग गर्ने विभिन्न वस्तु तथा सेवा महँगो हुने भएका छन्। भोलिदेखि निजी शैक्षिक संस्थाहरूले लिने शुल्कमा 3% शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाहरूको सेवामा 3% स्वास्थ्य समता शुल्क थपिनेछ। त्यसै गरी घरायसी प्रयोगतर्फ 50 युनिटभन्दा बढी विद्युत खपत गर्ने परिवारले अब 5% मूल्य अभिवृद्धि कर अर्थात् भ्याट तिर्नुपर्नेछ भने व्यावसायिक विद्युत खपतमा 13% भ्याट लाग्नेछ। सर्वसाधारणले बढी प्रयोग गर्ने पठाउ र इनड्राइभ जस्ता राइड सेयरिङ सेवामा पनि 5% सेवा शुल्क थपिएको छ। त्यस्तै भोलिदेखि सुन चाँदीका गरगहना खरिद गर्दा उपभोक्ताले अतिरिक्त रूपमा 0.5% सिप प्रवर्धन शुल्क बुझाउनु पर्नेछ। 5 तारे वा त्योभन्दा माथिका होटल, लग्जरी रिसोर्ट र आयातित रक्सीमा 2% विलासिता शुल्क लाग्नेछ। त्यस्तै रक्सी, चुरोट, सुर्तीजन्य पदार्थ, जङ्क फुड र जुसमा पनि अन्त शुल्क वृद्धि भएको छ। बढ्दो करका बीच सरकारले व्यक्तिगत आयकरमा भने राहत दिएको छ। अब वार्षिक 10 लाख रुपियाँसम्म कमाउने व्यक्तिले 1% मात्र कर तिरिपुग्नेछ। साथै कर्मचारीको तलबमा 21% वृद्धि गरिएको छ, जुन भोलिदेखि नै लागू हुनेछ।
1: यसैबीच सङ्घीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पुँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो 6 वर्ष यताकै सबभन्दा कम भएको छ। चालु आर्थिक वर्षमा सङ्घीय सरकारले 4.7 खर्ब रुपियाँको पुँजीगत खर्च गर्ने लक्ष्य राखेर बजेट विनियोजन गरेकामा यसको 46% अर्थात् 1.90 खर्ब रुपियाँ मात्रै खर्च गरेको हो। विनियोजन रकमका आधारमा यो अहिलेसम्मकै कम खर्च हो भने रकमगत आधारमा पनि यो पछिल्लो 6 वर्ष यताकै कम खर्च रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2.22 खर्ब रुपियाँ खर्च भएकोमा यो आर्थिक वर्ष 1.90 खर्ब रुपियाँ मात्रै खर्च भएको हो। सरकारी तथ्याङ्क अनुसार पुँजीगत खर्चको प्रतिशत अहिलेसम्मकै कम हो। चालु आर्थिक वर्ष 15.83 खर्ब रुपियाँको बजेट खर्च हुँदा 12% मात्र पुँजीगत खर्च भएको छ। आर्थिक वर्ष 2031-32 यता कुनै पनि आर्थिक वर्षमा भएको कुल सरकारी खर्चमध्ये पुँजीगत खर्च 12% सीमित भएको थिएन।
0: वाणिज्य बैङ्कहरूले प्रदान गर्ने ब्याज दर साउन महिनाका लागि थप घटेको छ। नेपालका 20 वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याज दर अनुसार व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याज दर असारको 4.258% बिन्दुबाट घटेर साउनका लागि 4.167% झरेको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर असारको 3.18% बिन्दुबाट घटेर साउनका लागि 3.116% झरेको छ। 20 मध्ये 13 बैङ्कले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैङ्कले व्यक्तिगत ब्याजदर स्थिर राखे पनि संस्थागत निक्षेपतर्फको दरमा 1% बढाएर 4% पुर्याएको छ, बाँकीले सामान्य घटाएका छन्।
1: सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दै विभिन्न कारणले रोकिएका आयोजनाको म्याद थप्ने व्यवस्था गरेको छ। राजपत्रमा प्रकाशित संशोधन अनुसार कम्तीमा 50% भौतिक प्रगति भएका र आर्थिक वर्ष 2082-83 म्याद सकिएका ठेक्काको हकमा कारण खुलाएर निवेदन दिएपछि म्याद थप हुनेछ। सरकारले समयमा भुक्तानी नदिएका, बजेट नपुगेका, रुख कटान वा प्राकृतिक प्रकोपका कारण अलपत्र परेका आयोजनालाई बचाउन यो कदम चालेको हो। यस व्यवस्थाले व्यवसायी कालो सूचीमा पर्ने र टाट पल्टने अवस्थाको अन्त्य गर्ने विश्वास छ। सम्बन्धित निर्माण व्यवसायी वा सेवा प्रदायकले 30 दिनभित्र निवेदन दिनुपर्नेछ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेका वस्तुलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। छलफलको क्रममा महासङ्घले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन उहाँले सुझाव दिनुभयो। महासङ्घका प्रतिनिधिहरूले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीलाई प्राथमिकता दिन र सरकारी कार्यालयहरूमा उनीहरूको उत्पादन खरिद गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्।
1: सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मङ्गलबारको मन्त्री परिषद बैठकले सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए त्यो फेरि कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था ब्युताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्यीय र राष्ट्रिय सभा 59 सदस्यीय छ। प्रदेशहरूले भने सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्।
2: सरकारले अनुचित लेनदेन अर्थात् मिटर ब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार वार्ता समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। यसैबीच मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले पनि सरकारसँग वार्ता गर्न 5 सदस्यीय वार्ता समिति गठन गरेको छ। 3 दिनदेखि चलिरहेको वार्तालाई निष्कर्षमा पुर्याउन केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा समिति गठन गरेको पीडितले बताएका छन्। गृहमन्त्री नै बाराको निजगढमा पुगेर गरेका वार्ता निर्णायक चरणमा पुगेका र थप वार्तासहित सम्झौताका लागि वार्ता टोली काठमाडौँ जान लागेको पीडितहरूको भनाइ छ। निजगढमा भएको वार्ताका क्रममा सरकार मिटर ब्याजको प्रथा उन्मूलन, विशेष ऐन र विशेष अदालत गठन गर्न तयार भएपछि वार्ता निर्णायक चरणमा पुगेको हो। न्यायको माग गर्दै जनकपुरबाट काठमाडौँसम्मको पैदल मार्च सुरु गरेका पीडितहरू वार्ताको क्रममा 3 दिनदेखि निजगढमा रोकिएका छन्।
1: विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू हेमन्त रावल तथा दिल्ली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस माएको आरोपमा पौडेललाई 8 वर्ष कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्षै कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप 6 महिना कैद तोकेको हो। रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरूसँग बिगो भन्ने कायम गरेको छैन। घुस लिएको भनिएको रकम 3,08,00,000 रुपियाँलाई दामासाही बाँडेर 1,54,00,000 रुपियाँका दरले जरिवानाको फैसला भने विशेष अदालतले गरेको छ।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सरकारमाथि सत्तारूढ रासोपाले नै प्रश्न उठाउन थालेको प्रसङ्गसहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै, सङ्घीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पुँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो छ वर्ष यताकै सबैभन्दा कम, वाणिज्य बैङ्कहरूले प्रदान गर्ने ब्याजदर साउन महिनाका लागि थप घट्यो, सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मिटर ब्याज पीडित सँग वार्ता गर्न सरकार र पीडित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीडितहरू काठमाडौँ आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काङ्ग्रेस र एमाले बीच दुई वर्ष अघि भएको सातबुन्दे सहमति धरापमा परेपछि यसको असर प्रदेश सरकारमा परेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमाले आर्थिक वर्ष 2083-84 बजेट पास गर्न असहयोग गरेका कारण मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। त्यसपछि अरू प्रदेशमा पनि यसको असर पर्ने देखिएको छ। सुदूरपश्चिमको नेकपा संसदीय दलका नेता खगराज भट्टले आफैले ल्याएको बजेट पारित गर्न नसक्ने सरकारलाई दीर्घकालीन महत्त्वको निर्णय गर्ने अधिकार नभएको बताउनु भएको छ। सरकार असफल भइसकेकाले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न उहाँले मुख्यमन्त्री कमलबहादुर शाहलाई सुझाव दिनुभएको छ। काङ्ग्रेस एमाले गठबन्धन भत्किएपछि धनगढीमा बसेको नेकपा संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। कर्णालीका मुख्यमन्त्री एमलाल कणेल विरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। विपक्षी दल नेकपाका 11 सांसद राजकुमार शर्मा र काङ्ग्रेसका 5 सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। काङ्ग्रेस एमाले गठबन्धन धरापमा परेसँगै बागमती प्रदेशमा पनि सत्ता समीकरणको अर्को प्रयास भइरहेको छ। बागमतीमा पनि एमाले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएको छ। बागमतीमा वामपन्थी सरकार बनाउन एमाले प्रमुख प्रतिपक्षी दल नेकपासँग प्रस्ताव गरेको छ। यद्यपि काङ्ग्रेस एमाले आधिकारिक रूपमा सत्ता गठबन्धन भत्किएको घोषणा भने गरेका छैनन्। बागमती प्रदेशमा काङ्ग्रेसबाट इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। यस्तै लुम्बिनी प्रदेश सरकारको भविष्य पनि अनियलमा परेको छ। काङ्ग्रेस एमाले गठबन्धनबाट नेतृत्व गरिरहेका मुख्यमन्त्री चेतनारायण आचार्य अझै पनि काङ्ग्रेससँगको सहकार्यलाई निरन्तरता दिन प्रयास भइरहेको बताउनुहुन्छ। यस्तै मधेस प्रदेशमा भने काङ्ग्रेस र एमाले र नेकपा सम्मिलित गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। काङ्ग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमालेका संसदीय दलका नेता सरोज कुमार यादव र नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्ट बीच आज भएको छलफलमा वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय भएको हो।
0: प्रचण्ड बहुमतका साथ गठन भएको वर्तमान सरकारप्रति आम नागरिकको अपेक्षा उच्च रहेको छ। सुशासन कायम, रोजगारी सिर्जना, सेवा प्रवाहमा चुस्तता जस्ता आशा यो सरकारसँग धेरैले राखेका छन्। झण्डै दुई तिहाई बहुमत रहेकोले गर्न चाहेको काम गर्न अहिलेको सरकारलाई सजिलो पनि छ। तर सरकार गठन भएको 100 नपुग्दै आम नागरिक र विपक्षीहरूले चर्को विरोध गर्न थाले। अहिले त स्वयं रासपाका सांसदहरूले नै सरकारको विरोध गर्न थालेका छन्। थप जानकारी साथी महेश गेवालीबाट।
2: असार 22 गति सोमबार रासोपाको विधान सार्वजनिक भएकै दिन सांसद पुरुषोत्तम यादवले युवा लागू औषधको दलदलमा डुब्दा पनि सरकार सुतिरहेको भन्दै कटाक्ष गर्नुभयो। केही दिन पहिले सांसद अमरेश सिंहले सरकारको कार्यशैलीले मधेस उपेक्षित भएको भन्दै आरोप लगाउनुभयो। अर्का सांसद मनिष शाहले सामाजिक सञ्जालमा लेख्दै स्तरहीन र गलत काम भएको भन्दै आपत्ति जनाउनुभयो। त्यसपछि रमेश प्रसाई, दोलखाका जगदीश खरेल, झापाका प्रकाश पाठक र टेकबहादुर साक्येले सरकारको काम कारबाही र मन्त्रीहरूको भूमिकाप्रति खुलेर असन्तुष्टि जनाउनुभयो। रासोपाकै सांसद क्रान्ति शिखा धिताले सुकुम्बासी व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गर्नुभयो। पार्टीभित्र एकपछि अर्को हुँदै बढ्दो असन्तुष्टिको कारण के हो त? राजनीतिक विश्लेषक लोकराज बराल।
3: गृहमन्त्रीको शैली त्यस्तै छ, बालनजीको चिन्तन छैन, केही छैन। अब खालि एउटा लगरमा यसो गरेर भनेर हाँगेर हुकुमी शासन चलाए जस्तो हुँदैन। यो लोकतन्त्रमा अलिकति अपरिपक्व, संसदप्रति उत्तरदायित्व नहुने सरकार, प्रधानमन्त्री संसदबाट बाहिर बाहिर हिँड्ने, कोही कोही बेला मुख देखाउने मात्रै, प्रधानमन्त्री र मन्त्रीहरूको कति शैलीले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
2: सरकारले सत्तामा आउँदा गरेका बाचा र त्यसपछिको कार्यान्वयन बीचको अन्तरले नागरिकमा असन्तुष्टि बढाएको देखिन्छ। 100 मिटर ब्याजी र सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा हुन सकेको छैन भने सुकुम्बासी विस्थापितहरूको पुनर्स्थापना पनि अलपत्र छ। बजेटप्रति व्यापारी सकारात्मक देखिए पनि भुइँ मान्छेले यसलाई गरिबमुखी नभएको गुनासो गरिरहेका छन्। आफ्नै कार्यकर्ताले समेत सरकारमा पहुँच नपाएको गुनासो गरेका छन्। ठूलो परिवर्तनका आशा जगाएको सरकार अहिले आफ्नै बाचाको बोझमा परेको देखिन्छ। फेरि राजनीतिक विश्लेषक लोकराज बराल।
3: अब मन्त्रीहरूलाई, प्रधानमन्त्रीलाई, फलानालाई, सम्पत्ति शुद्धिकरणको कुराहरू नउठ्ने, मान्छेहरू भर्ना गर्दाखेरि पनि कता कता घुमाउरो पाराले सबै उही काहीँ न काहीँ देखिन्छ, नेपोटिजम पक्षपात जस्तो पनि देखिन्छ निष्पक्षताको नाममा, त्यस्तो खालको केही उल्लेखनीय एकदम वाह वाह भन्ने चाहिँ गरेको देखिँदैन।
2: पार्टीभित्र बढ्दो असन्तुष्टिले सरकारको स्थायित्वमा दीर्घकालीन असर पार्ने आकलन गरिएको छ। तीन महिनामै यति धेरै आलोचना र असन्तोष देखिसकेको अवस्थामा 12 महिनापछि के होला भन्ने चिन्ता स्वाभाविक रूपमा उब्जिएको छ। यसले मनोवैज्ञानिक रूपमा नै एक किसिमको अस्थिरता सिर्जना गरिसकेको छ। सांसद संख्याको हिसाबले ठूलो जनमत ल्याएको पार्टीको साख क्रमशः खस्किँदै गएको देखिन्छ। सरकारको हालको रवैया यस्तै रहने हो भने भविष्यमा ठूलो क्षति हुन सक्ने र यसको जिम्मेवारी प्रधानमन्त्री र मन्त्रीहरूले नै लिनुपर्ने विश्लेषक लोकराज बराल बताउनुहुन्छ।
3: मानसिक रूपमा त अस्तित्व आइसक्यो नि, के होला हाम्रो संसद पनि भड्किसके, सरकारले पनि राम्रो काम गर्न सकेका छैन, अब रविलामै छैन, पार्टीको अध्यक्ष हुनुहुन्छ उहाँले पनि निर्णय गर्न सक्नुहुन्न, किनभने पार्टी फेरि गाह्रो होला, संगठनभित्र विभाजन होला के होला भन्ने होला, उहाँको पनि पार्टीको जुन यत्रो म्यान्डेट छ जनमत छ 182 सिट ल्याएको पार्टीको, त्यसको त स्खलन हुँदै घट्दै जाने हुन्छ, भए पनि त बचाउनु पर्यो नि, गर्दाखेरि त अब यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई नै अलिकति दबाब परेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आज सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँ र बाँकी प्रदेशको केही ठाउँमा पानी परेको छ। काठमाडौँ उपत्यका सहित देशको केही ठाउँमा मध्यम स्तरको वर्षा मापन भएको छ। काठमाडौँको बबरमहल क्षेत्रमा 3 घण्टामै 49 मिलिमिटर वर्षा मापन भएको छ। आज माइतीघर सहित काठमाडौँको केही ठाउँ भएको छ। आज माइतीघर सहित काठमाडौँको केही ठाउँमा

0: स्थगित गरेको जानकारी गराएको हो। सर्वोच्च अदालतले असार 26 गतिको अन्तरिम आदेशलाई उल्लेख गर्दै दोस्रो पटक हिजो सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न आदेश गरेको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठन भएको आयोगले सम्पत्ति विवरण बुझाउन आजसम्मको समय दिएको थियो।
1: श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगी व्यवसायहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनु पर्नेमा जोड दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याउने उहाँको भनाइ छ। मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्दै देशभरका वार्षिक 13 अर्ब रुपियाँभन्दा बढी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको बताउनु भएको छ। मन्त्री यादवले वडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकालाई पत्रचार गर्ने बताउनुभयो।
0: सेयर बजार लगातार तेस्रो दिन बढेको छ। सेयर बजार परिसूचक निप्सी आज 7.50 अङ्कले बढेर 2597.80 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढेको माइक्रो फाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बिमा समूह 1%भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.17 अर्ब कारोबार भएकोमा आज 371 कम्पनीका 94,69,000 कित्ता सेयर 4.56 अर्ब रुपैयाँमा किनबेच भएको छ।
1: नेपालमा भैँसीको नस्ल सुधार तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्गा राँगाबाट सङ्कलन गरेको मध्ये झन्डै 49,000 डोज वृद्धि किसानले प्राप्त गरेका छन्। पशुसेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 130,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैँसीलाई कृत्रिम गर्भधारण गराउन प्रयोग भएको हो। उच्च प्रजनन क्षमता भएका मुर्गा राँगा भारत सरकारले 2080 मङ्सिरमा उपहार स्वरूप नेपालले उपलब्ध गराएको थियो। मुर्गा उच्च दुध उत्पादनका लागि भैँसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पन्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैँसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायती प्रधानमन्त्री कियर स्टामर प्रधानमन्त्री पद छाड्नु अघि अन्तिम विदेश भ्रमणको रूपमा आज युक्रेन पुग्नु भएको छ। युक्रेनको राजधानी कियेभमा उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरी युक्रेनप्रति बेलायतको समर्थन, आउँदा सरकारको पालामा पनि निरन्तर रहने सन्देश दिने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ। बेलायती सरकारका अनुसार आउँदो सोमबार प्रधानमन्त्री पदबाट बाहिरिनु अघि स्टामरले युक्रेनसँगको सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्नुहुने खबरमा उल्लेख छ। स्टामरको ठाउँमा एन्ड्री बर्नह्यामले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनु भएको छ। बर्नह्याम गएको शुक्रबार सत्तारूढ लेबर पार्टीको नेता निर्वाचित भएपछि राजा चार्ल्स तृतीयसँग भेट गरी सोमबार औपचारिक रूपमा प्रधानमन्त्री बन्नुहुनेछ। फेब्रुअरी 2022 रुसले युक्रेनमाथि आक्रमण सुरु गरे यता बर्नह्याम बेलायतका 5 प्रधानमन्त्री बन्न लाग्नु भएको हो। घरेलु नीतिमा पटक पटक निर्णय परिवर्तन गरेपछि आफ्नै दलका सांसदहरूको समर्थन कमजोर बन्दै गए पछि स्टामरले युक्रेन प्रतिको डान र उत्तर एटलान्टिक सन्धि संगठन नाटो प्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। आचार संहिता उल्लङ्घन गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले भारतीय तीव्र गतिका बलर ग्रुनर ब्राडलाई चेतावनी दिएको छ। एजबास्टर्नमा घरेलु टोली इङ्ल्यान्डसँगको पहिलो एकदिवसीय क्रिकेटका क्रममा 26 ब्राडले आचार संहिता उल्लङ्घन गरेका थिए। आइसिसीले उनलाई चेतावनी दिँदै एक डिमिरेट अङ्क दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाडीतर्फ वा खेलाडीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लङ्घन गरेकोमा उनी दोषी ठहरिएका हुन्। इङ्ल्यान्डको पारीको 8 ओभरमा भारतीय बलर ब्रारले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँकेका थिए। पहिलो एकदिवसीय क्रिकेटमा भारतले इङ्ल्यान्डलाई 6 हराएको थियो। 3 खेलको श्रृङ्खलाको दोस्रो खेल अहिले सोफिया गार्डन्स क्रिकेट मैदानमा भइरहेको छ। श्रृङ्खलाको अन्तिम खेल आइतबार लर्ड्स क्रिकेट मैदानमा हुनेछ। यसअघि भएको 5 खेलको टी20 श्रृङ्खला इङ्ल्यान्डले 4-0 जितेको थियो। इङ्ल्यान्डले भारतसँग पहिलो टी20 श्रृङ्खला जितेको थियो।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै,
0: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बेउतियो, मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकार र पीडित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीडितहरू काठमाडौँ आउँदै,
1: कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, काङ्ग्रेस एमाले सहकार्य तोडिँदा प्रदेश सरकारहरूमा किचलो, संघीय सरकारका काम बारेमा सत्तारूढ दलकै सांसदबाट प्रश्नहरू बढ्न थाले, राष्ट्रपा समस्यामा पर्दै गएको राजनीतिक विश्लेषण,
0: पद छोड्नु

0: अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा सुरक्षा सहयोग र दीर्घकालीन साझेदारीबारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने
1: र आइसिसी आचार संहिता उल्लङ्घन गरेकोमा भारतीय बलर ब्रारलाई चेतावनी।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ?
2: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9915006682।
5: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
6: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भयो।
5: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
6: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
5: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072ले प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
6: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
7: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
8: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
9: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
10: भर्ना खुल्यो।
9: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
10: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
9: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट +2 वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
10: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
9: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
10: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
9: BBS ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
10: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
9: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
10: नोट बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-535-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662254551।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98614169।
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
9: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1000 देखि 20000 छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
5: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
6: सम्पर्क 97051148 70।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
7: खरिद बिक्रीको सूचना, घर जग्गा चाहियो, घर जग्गा चाहियो। यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक, तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि, बाँके गाउँमा 1 तले 2 तले र 3 तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्नराजमार्गदेखि 1-2 किलोमिटर वरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिमचोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्राली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98685028।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: भोलिसम्मै सावधानी अपनाउन मौसमविदको आग्रह। संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख पोल हटाउन स्वीकृत लिएका क्षेत्रभित्र थप रुख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्ने, मिटर ब्याज पीडितसँग वार्ताका लागि सरकार तयार, सचिवको नेतृत्वमा वार्ता टोली गठन।
1: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने।
0: महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, तेह्रथुममा सिस्नोको व्यावसायिक प्रशोधन, कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरुद्ध अविश्वासको प्रस्ताव।
2: अर्को विकल्प, सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कंग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढेको छ भन्ने कुरा।
0: र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरुद्ध देशभर प्रदर्शन, विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्ने।

0: मेगाहर्ज कृष्णसार जतिको तेज।
1: अघिल्लो सरकारले खर्च कटौतीका लागि भन्दै सांसदहरूले पाउने स्वकीय सुविधा कटौती गरेको थियो, तर नयाँ सरकार र सांसद तथा सभामुख अनि राष्ट्रिय सभा अध्यक्ष बीच परामर्शपछि फेरि स्वकीय सुविधा दिन लागिएको छ। सुशासनका लागि कठोर नीति लिएको सरकारले स्वकीयको नियुक्ति र उपयोगका बारेमा विधि प्रक्रिया बनाई कडाई गरेर गरेन भने फेरि यो निर्णय विवादमा नपर्ला भन्न सकिन्न। अब खबर सन्तोषी रावलबाट।
2: पछिल्लो एक घण्टामा सबैभन्दा धेरै पानी गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशको नवलपुर क्षेत्रमा 21 मिलिमिटर पानी परेको छ भने त्यसपछि सबैभन्दा धेरै पानी बागमती प्रदेशमा परेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षासँगै अपनाउन मौसमी डेभिड ढकालले सिआइएन मार्फत अनुरोध गर्नुभयो।
3: अहिले देशभरि अब आंशिकदेखि सामान्य बढ्ने लागेको अवस्था छ होइन। यसमा चाहिँ विशेष गरेर देशको अधिकांश हिसाबमा चाहिँ हल्कादेखि मध्यम वर्षा भएको छ विगत 24 घन्टामा हेर्दाखेरि। राति पनि त्यस्तो ठुलो भारी वर्षा त छैन। यो लुम्बिनी प्रदेश होइन गण्डकी प्रदेशको एक दुई स्थानमा चाहिँ भारी वर्षासम्म हुन सक्ने देखिन्छ केही स्थानमा, र विशेष गरेर यो तराईका क्षेत्रमा चाहिँ त्यति ऊ छैन। विशेष पहाडी भूभागहरूमा लुम्बिनी प्रदेश, त्यति चाहिँ हाम्रो कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा चाहिँ भारी वर्षा हुन सक्ने देखिन्छ। अरूतिर चाहिँ सामान्य हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ, थोरै धेरै चाहिँ सबैतिर वर्षा हुन सक्ने देखिएको छ।
2: सरकारले मिटर ब्याजी पीडितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरिएको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन्। मिटर ब्याज पीडित नागरिकहरूको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक संवाद अघि बढाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले बताउनुभयो।
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। रु एक र रु दुईका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रुख पोल हटाउन प्रचलित कानुनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
2: सरकारसँग वार्ता गर्न मिटर ब्याज पीडितका केही प्रतिनिधि काठमाडौँ आएका छन्। काठमाडौँ पैदल आउँदै गरेका उनीहरूलाई बाह्र पुगेर गृहमन्त्री सुदन गुरुङ सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। गृहमन्त्रीको निर्देशनमा वार्तामा बस्ने केही प्रतिनिधिलाई जहाज मार्फत काठमाडौँ ल्याइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सरकारमा सत्ता समीकरण गरेको नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा बीच तिक्तता बढ्दा सरकार सञ्चालनको विषय पेचिलो बन्दै गएको छ। आज कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कर्णेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका 11 जना सांसद र काङ्ग्रेसका 5 जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। हिजो सत्तारूढ दल नेपाली काङ्ग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। नेकपा प्रमुख सचेतक कृष्ण बहादुर जीसीले अविश्वासको प्रस्ताव दर्ता गरिएको सिआइएनलाई बताउनुभयो।
5: हामी प्रतिपक्षी बेन्चबाट त्यो सरकार चाहिँ असफल होस्, त्यो सरकार चाहिँ ढलोस् भन्ने चाहना होइन कि सरकारले गरेका कामहरू खराब छन् भने प्रश्न गर्ने ठाउँमा थियौँ र हामीलाई प्रतिपक्षी बेन्चबाट नै हामीले चाहिँ आफ्नो जिम्मेवारी निर्वाह गरेका थियौँ। सरकारमा जे खालको खटपट आयो त्यो हाम्रो कारणले पनि होइन, कङ्ग्रेसका मन्त्रीहरूले राजीनामा गरिसकेपछिको अवस्था चाहिँ होइन, सत्तासारीदार दल दुईटा दलहरूको बिचमा जुन अविश्वास चाहिँ बढ्दै गयो त्यसको बिचबाट अब अर्को विकल्प सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कङ्ग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढेको छ भन्ने कुरा चाहिँ हो।
2: अविश्वासको प्रस्ताव ल्याउने सांसदहरूले जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिएको नेकपा एमाले समर्थन फिर्ता लिएको छ। बजेट निर्माणमा एकलौटी बाई गरेको भन्दै एमाले काङ्ग्रेसको सरकारलाई लिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो। बागमती प्रदेश सरकारमा रहेको एमाले तत्काललाई मन्त्रीहरूको राजीनामा राखेको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्री राजीनामा दिने तयारी गरेका थिए। नेकपा एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण कसुरमा 20,90,00,000 रुपियाँ बिएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र पेश गरेको हो। पौडेललाई व्यावसायिक दीपक भट्टसँग मिलिभगत गरी पद र प्रभावको दुरुपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टौवाको उद्योग प्रणालीको उच्च मूल्यको सेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनीलाई दिलाएको अभियोग लगाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेको वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न श्रम मन्त्री रामजी यादवले निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनु पर्नेमा जोड दिनुभयो। आउँदो साउनभित्र रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनुभयो।
6: हामीले चाहिँ यदि ट्रेनिङ दियो भने प्लेसमेन्ट चाहिँ हुनुपर्छ, त्यसको ग्यारेन्टी नलिकन चाहिँ हामीले ट्रेनिङ सञ्चालन नगरौँ र साउनमा चाहिँ हामीले कार्यविधि चाहिँ सबैजना इम्प्लोयर इम्प्लोय गर्छौँ।
2: साझा खबरमा अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सेकीले रक्षा मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेपछि देशका विभिन्न सहरमा विरोध प्रदर्शन भएका छन्। राजधानी कियेभमा मुख्यत युवाहरूको सहभागितामा प्रदर्शन भएको थियो। राष्ट्रपति जेलेन्सेकीले रक्षा मन्त्रीलाई हटाउनुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्नु भएको छैन। उहाँको निर्णयले राजनीति, सैन्य अधिकारी तथा नागरिक समाजका विभिन्न पक्षमा असन्तुष्टि बढाएको छ। उहाँले मन्त्रालयमा भ्रष्टाचार नियन्त्रण कार्य सम्पादन सुधार तथा युद्ध को अवस्थाको विश्लेषण गर्न तथ्याङ्कमा आधारित प्रणालीको प्रयोगलाई अघि बढाएको भन्दै व्यापक प्रशंसा गरेको थियो। अब खेल खबर। विश्वकप फुटबल उपाधिका लागि साबेक विजेता अर्जेन्टिना र स्पेनसँग प्रतिस्पर्धा हुने भएको छ। दुवै टोली सुरुदेखि विश्वकपको उपाधिका दावेदार मानिन्छन्। यी दुई टोलीले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाले अन्तिम छेडमा उत्कृष्ट पुनरागमन गर्दै इङ्ल्यान्डलाई 2-1 गोलले हराएर फाइनलको यात्रा तय गरेको थियो। आज बिहान सम्पन्न खेलमा अन्तिम समयमा आक्रामक रूपमा मैदानमा देखिएको अर्जेन्टिनाले लगातार गोल गरेको थियो। स्पेनले फ्रान्सलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि साउन 4 गते बिहान 12:45 प्रतिस्पर्धा हुनेछ। इङ्ल्यान्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:45 फ्रान्ससँग खेल्नेछ।

0: तेह्रथुमका किसान सिस्नोबाट आमदानी लिन पाएपछि खुसी।
1: सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ। त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ। सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
0: सामुदायिक वनको अग्रसरतामा आमदानी र रोजगारीको अभियान रिपोर्ट विशेष श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कारवाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ। अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको भन्दै अपहेलनाको कारवाहीको मागसहित निवेदन परेको थियो। त्यही निवेदनको सुनाईपछि सर्वोच्च अदालतले अध्यक्षसहित सबै पदाधिकारीसँग लिखित जवाफ माग गरेको हो। सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि अन्तरिम जाँचबुझ आयोगले लिखित सूचना निकालेर सम्पत्ति छानबिनका सबै काम स्थगित भएको जनाएको छ। सरकारले शिक्षामा लगाएको समता शुल्क भोलिदेखि कार्यान्वयनमा आउँदैछ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटले शिक्षामा 3% समता शुल्क लगाएको छ। यसबाट निजी विद्यालयमा अध्ययनरत 26 लाखभन्दा धेरै विद्यार्थीका अभिभावकमा आर्थिक भार थपिनेछ। आर्थिक ऐन अनुसार निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा अब सरकारले 3% समता शुल्क लगाउनेछ। समता शुल्क घोषणामा अभिभावक र निजी विद्यालय सञ्चालकले भने विरोध गर्दै आएका छन्। पहिले जंगलमा त्यत्तिकै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसँग जोड्दै स्थानीयको जीवनस्तर नै परिवर्तन गर्न थालेको छ।
1: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नो सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाइमा पर्न थालेपछि सिस्नोले नै जीवन स्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का:
2: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
1: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका 2 बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
3: 3 पाते मुना मात्रै टिपेर ल्याउँछौँ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङ्गार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
1: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का:
4: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लोगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्म लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ 2 पैसा आर्जन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडिराख्दाखेरि 2-4 जना मान्छेले चाहिँ रोजगार पाइरहेको अवस्था छ।
1: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, सीआईएन, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा दिइने प्रस्तुतिले जनमतको सम्मानमा प्रभाव पार्ने चिन्ता:
5: सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनताप्रतिको उत्तरदायित्व, वफादारिता।
0: संसदको काम कारवाहीका बारेमा सांसदको बुझाइ विशेष श्रृङ्खला हेलो सांसद बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टिभी
2: आफ्नो हनीमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
3: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कारवाहीमा अगाडि बढ्नको लागि अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्त्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँले एउटा सांसदको लागि के कुरा महत्त्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले?
2: सांसदको लागि महत्त्वपूर्ण चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको त्यही कुरा महत्त्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनताप्रतिको उत्तरदायित्व वफादारिता।
3: अनि सांसदले र संसदले गर्ने भनेको कानुन निर्माणको प्रमुख काम हो, त्यसमा कानुन निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइ राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको कुरा पनि?
2: कानुन निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानुन निर्माण हो, विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानुन नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्त्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानुनहरू चाहिँ सामाजिक कानुनहरू पनि छन्, कानुनका सिद्धान्तहरू त थुप्रै छन् नि, त त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
3: संसदीय समिति अन्तर्गत तपाईँ कानुन न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानुनमै तपाईँले LLB सम्मको अध्ययन पनि पुरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
2: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थालेँ, त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थालेँ, त्यति बेलादेखि नै मलाई यो भरोसा।

हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। आगामी आर्थिक वर्षका लागि सरकारले लिएका सबै निर्णय कार्यान्वयन भोलिदेखि हुनेछ। कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानीको झरी र भोलिसम्मै सावधानी अप्नाउन मौसमविदले आग्रह समेत गरेका छन्। संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख पोल हटाउन, स्वीकृति लिएका क्षेत्रभित्र थप रुख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्नेछ। मिटर ब्याज पीडितसँग वार्ताका लागि सरकार तयार भएको छ भने सचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ। महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ। तेह्रथुममा सिस्नोको व्यावसायिक प्रशोधन शुरू गरिएपछि किसानहरू दङ्ग छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश राजनीतिमा समीकरण पेचिलो बन्दै गएको छ। र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरुद्धमा युवाहरूले देशभर प्रदर्शन गरेका छन्। यसपटकको विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: यो कृष्णसार FM
0: 94 MHz कृष्णसार जत्तिकै तेज।
2: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
3: आया मरे नि बाबा। आया
2: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
4: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
3: ल न, मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
2: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
4: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
2: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
4: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
5: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: यो कृष्णसार FM
0: 94 MHz कृष्णसार जत्तिकै तेज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
11: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: California. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840213780।
3: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
3: हाम्रा विशेषताहरू:
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
4: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
4: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
4: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: यति राम्ररी सोल्टिनीहरूको घर कता पर्यो होला?
1: त्यो माथि छ नि, त्यही हो हाम्रो घर।
2: ए हो र, हामी पनि उति जाने हो, सँगसँगै जाउँला। हुँदैन त?
3: हुँदैन हुँदैन, सोल्टीहरू बिस्तारै जाने होला, हामीलाई अलि हतार छ, जाम है।
0: हतार केलाई हो र हो सोल्टिनी, मृत्युभन्दा पर जाने ठाउँ छैन क्या रे? के कसो साथी
2: हो नि,
0: जाउँ जाउँ जाउँ ल जाउँ।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
6: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
7: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
6: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
7: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
6: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
7: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
8: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
9: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाउ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
10: यो कृष्णसार FM
11: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: आफै बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आम्मैनी, सामान खरिद गर्ने यति लामो लिस्ट? सर, हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?

0: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
1: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
2: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
3: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244, 98580812444।

0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
2: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
1: विशेष सुविधा, अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
2: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
1: फोन नम्बर 081-530-398।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान: राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
4: सम्पर्क: 97051-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
11: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
11: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
11: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
11: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
11: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
11: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
11: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
11: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक। सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
12: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
11: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
12: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्स को सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा। वाउ प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
0: ल है बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
0: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार। कर्मचारी आवश्यकता बारे सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक आवश्यक सङ्ख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना, कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको। काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू। आवश्यक योग्यता प्लस टू पास भई सवारी साधन चलाउन जान्ने। तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य व्यावसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म। त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा सङ्कलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रिन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्राली नेपालगञ्ज बाँके। मोबाइल नम्बर 97 63 98 18 45।
2: भर्ना खुल्यो।
3: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
2: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
3: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
2: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
3: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रूज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फूड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान
4: बीआईटीएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन सफ्टवेयर डेभलपर आइटी म्यानेजमेन्ट डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार
3: बीबीएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
4: बीएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
3: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
4: नोट बीएचएम र बीआईटीएमको सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081532207 र 081532602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: जनवामा भएको पुल दुर्घटना सम्बन्धी मुद्दामा 12 वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि मोरन्डी पुलको निर्धारित मर्मत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौं सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढी व्यक्तिलाई पनि दोषी ठहरिएको छ। युक्रेनी सशस्त्र बलका कमान्डर ओलेक्सान्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीति लाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसङ्घले म्यानमारको तट नजिकै 500 भन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेका 2 डुङ्गा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुङ्गाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुङ्गासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको सुरुमा अय्यारवाडी तट नजिकै डुबेको ठानिएको छ। 2 फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुङ्गा डुबेको सङ्केत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाइ छ। इरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरुसलेमबाट बिबिसीकी बार्बरा प्लेट असर भन्छन्,
1: यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्।
0: उनीहरूले गत महिना दुवै पक्ष सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बिबिसीकी बार्बरा प्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जङ्गली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा स्याटेलाइटबाट निगरानी गर्न सकिने ट्र्याकिङ कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जिपिएसयुक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरुन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जङ्गलतर्फ फर्काउन सक्नेछन्। यो बिबिसी नेपाली सेवा हो।
2: साँझपखमा तपाईँलाई पुनः स्वागत छ। मिट्रोभ्याज पीडितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढबाट काठमाडौँ आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको सुरुमा बसेको मन्त्री परिषदको बैठकले मिट्रोभ्याज सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुदन गुरुङले उनीहरूसँग निजगढमा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल सिन्हाले भने,
3: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
2: पीडितहरूले मिट्रोभ्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मिट्रोभ्याज विरुद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीडित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैरकानुनी असुली गरेका मिट्रोभ्याजी साहुको सम्पत्ति छानबिन र पीडितको सम्पत्ति फिर्ता लगायतका 6 बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढबाट आजै काठमाडौँ आएको मित्रव्याज पीडित तथा वार्तामा सहभागी लक्ष्मी घिमिरेले बताइन्।
4: सम्झौता पत्र छुते त्यसको मस्यौदा चाहिँ हामीले हिजै गृहमन्त्रीज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यो अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौँ। हामी छजनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
2: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मित्रव्याज पीडितहरूले काठमाडौँका लागि मित्रव्याज विरुद्ध पैदल न्याय मार्च सुरु गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीडितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोडिएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बिमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधान को संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग कुरा गर्दै सुरुमा संविधान संशोधन बारे तपाईँहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौँ।
5: संविधान संशोधनको विषयमा चाहिँ केही राजनीतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता गणतन्त्र धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौँ। यदि सरकारले गणतन्त्र धर्मनिरपेक्षता संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि चाहिँ राज्य संरचना, निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेका थियौँ र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौँ र अन्य विषयहरूमा पनि कुराकानी भयो।
2: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौँ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
5: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौँ।
2: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
5: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए, कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौँ र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौँ।
2: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
5: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
2: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको काम?
5: प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेन्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
2: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी त्यो उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन?
5: होइन, समसामयिक विषयहरूमा मैले अघि उठाएका अन्य चारटा बुदामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो, हामीले यी विषयलाई अत्यावश्यक ठान्यौँ र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्न उपयुक्त हुन्छ भनेर हामीले चाहिँ नि सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौँ।
2: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन्, त्यो विषय उठाउनु भयो कि भएन आज?
5: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ आयो, म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाफदेही हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
2: यो अब राप्रपाले खास गरी यो सीमा नेपाल भारतको सीमाबारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन आज?
5: हामीले संसदमा यो कुरा उठाइराखेको छौँ र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाब दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ। आज
2: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो।
5: आशा गरौँ, किनभने सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नुभएको छ, अब आशा गरौँ।
2: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन। तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित कुल 16 व्यक्ति तथा कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोडिएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरुद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बिबिसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20,90,00,000 रुपियाँ बिगो माग दावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनी सशस्त्र बलका कमान्डर ओलेक्सान्डर सिएस्कीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बिबिसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेडरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमान्डर सिएस्की बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेडरोभले भने सशस्त्र बलका कमान्डरले रुसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
2: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
6: हाय, के गर्ने होला अब। सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Pony, yeah.
1: Extreme energy drink.
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
2: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छानामुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9895006682।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414199।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: toilet bunny, yeah.
1: Extreme energy drink.
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 97051148 70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर एक,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: California. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।